0: आन्दोलन र राजनीतिक घटनाक्रमले देशको आर्थिक गतिविधिमा गम्भीर असर पुर्यायो। मानवीय कमजोरी एवं देशको राजनीतिक परिवर्तन र सत्ता हत्याउने विभिन्न दाउपेच बीच भएका विभिन्न आन्दोलनले पनि मुलुकको आर्थिक गतिविधिलाई निकै प्रभाव पारेको छ। यसैगरी पछिल्लो समय गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीलाई हेर्ने हो भने संविधान जारी भएपछिका 11 वर्षमा देशले अकल्पनीय क्षति बेहोरेको छ। 2072 विनाशकारी भूकम्पले 7 अर्ब 46 करोड़ रूपियाँ बराबरको क्षति पुगेको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार सो भूकम्पले थप 7 लाख जनसंख्यालाई गरिबीको रेखामुनि धकेल्न सहयोग पुर्याएको छ। भूकम्पपछि भारतको अघोषित नाकाबन्दीले पनि आर्थिक गतिविधिको चक्रलाई निकै प्रभावित पारेको थियो। नाकाबन्दीले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको हाहाकार भएको थियो। इन्धनका लागि उपभोक्ता दिनभर लाइनमा बस्न बाध्य भएका थिए। अर्थतन्त्रमा व्याज्ञ शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: काठमाडौँ उपत्यकाका रेस्टुरेन्ट तथा चिया पसलमा ग्यास प्रभावको असर देखिन थालेको छ। व्यवसायीले ग्यास बढ़ी खपत हुने परिकार मेनुबाट हटाउन थालेका छन् भने कतिपय चिया पसलमा ग्राहकले मागे जति चिया समेत पाउन थालेका छन्। विद्युतीय उपकरण र दाउराको विकल्प खोज्न थाले पनि माग अनुसार सेवा दिन नसकेको व्यवसायीहरूको गुनासो छ। ईरानी चियाका पारथीहरू तीनकुले स्थित ईरानी चिया क्याफेमा पुग्दा सबै आफूले रोजेको चिया नपाउने गुनासो गरेर फर्केका छन्। अर्डर गरेपछि कपमा आइपुग्ने चियाका लागि अहिले लामो समय कुर्नु पर्ने समेत उनीहरूले गुनासो गरेका छन्। कतिपय ग्राहकले ईरानी चियाको सट्टा अर्को चिया रोज्नुपर्छ भने कतिपय चिया नपाएर फर्किने समेत गरेका छन्। यसको मुख्य कारण हो ग्यास अभाव। ईरानी चिया क्याफेका म्यानेजर सुभाष भण्डारीका अनुसार ग्राहकको माग अनुसार ईरानी चिया बेच्न नसकेको 15 दिनभन्दा बढ़ी भइसकेको छ। अरू चियाको तुलनामा लामो समय पकाउनु पर्ने भएकाले ईरानी चियामा ग्यासको खपत बढ़ी हुने समेत उनले बताएका छन्। ग्यास अभावले बदल्दैछ नेपालीको दैनिक शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
2: सुरक्षित कारोबार सँगै ढुक्का रहो हरेक दिन होबल स्मार्ट क्लस लाइफको बेस्टमा ब्याङ्किङ स्क्यानिङ 2750

हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले भदौ 10 रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीलाई अर्कै नाम दिन अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले भुटेकोशी बाढ़ी सामान्य रूपमा आउने प्राकृतिक बाढ़ी नभएका कारण यसको छुट्टै नामाकरण गर्न वैज्ञानिक समिति समेत गठन गरेको छ। समितिले भुटेकोशी बाढ़ीका वैज्ञानिक आधार र प्रमाण संकलन गर्दै यसलाई अर्कै नाम दिनेछ। ऊर्जा मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको प्रारम्भिक अध्ययनमा विभिन्न नाम छलफलमा समेत आएका छन्।
2: उत्तरी छिमेकी चीनले नेपाललाई थप सुरुङ उद्धार उपकरण हस्तान्तरण गरेको छ। त्यस क्रममा नेपाल र चीनले विपद रोकथाम तथा न्यूनीकरण, उद्धार र विपदपछिको पुनर्निर्माणका क्षेत्रमा सहकार्य थप सुदृढ़ गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ तथा नेपालमा खटिएका चिनिया सुरुङ उद्धार विशेषज्ञसँग भेटवार्ताका क्रममा उपकरण हस्तान्तरण गरिएको हो।
1: गत भदौ 10 भुटेकोशी हुँदै त्रिचुली नदीमा आएको बाढ़ीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षतिपूर्तिको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढ़ीबाट बेदुर नगरपालिका, बेलकोट, गढ़ी नगरपालिका, तारकेश्वर गाउँपालिका, किसपाङ्गा उपालिकाका परिवारको आवासमा क्षति पुगेको हो। बाढ़ीले घर भगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको समेत प्रशासनले जनाएको छ।
2: मनाथुल हिमाल क्षेत्रमा रहेका ताल तलैयाको जोखिम अध्ययन गराउन दवाब दिने उद्देश्यले माथिल्लो गोर्खाको चुमनुब्रे गाउँपालिकाका युवा शुक्रबारदेखि आमरण अनसन बसेका छन्। आमरण अनसन बसेका 11 जना ती युवाले मनाथुल क्षेत्रका हिमताल, पोखरी, हिमनदीको अध्ययन गरिदिनुपर्ने मुख्य माग अगाडि सारेका छन्।
1: अर्थमन्त्री डाक्टर सोरिङ वाग्ले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन भएको भेटमा नेपाल भारतबीच रहिआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अघि बढ़ाउने विविध विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। भेटमा अर्थमन्त्री वाग्ले रसुवामा हालै गएको आकस्मिक बाढ़ीपछि उद्धार तथा राहत कार्यमा भारत सरकारले पुर्याएको सहयोगका लागि समेत धन्यवाद व्यक्त गरेका छन्। त्यसै गरी नेपाल भारत बीचको दीर्घकालीन मित्रतालाई थप प्रगाढ़ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायबारे पनि छलफल भएको दूतावासले जनाएको छ।
2: कृष्णवीरमा सवारी साधनको चाप बढ़ेको छ। बिहिबारदेखि सञ्चालनमा आएको कृष्णवीरमा सवारी साधनको लामो जाम देखिन थालेको छ। मुगलिन नारायणघाट सड़क खण्डको 15 किलोमा हिजो बिहान लेदो सहितको पैह्रो खसेपछि सवारी साधन एकतर्फी सञ्चालन भएको थियो। लेदो हटाएर त्यस क्षेत्रमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको थियो, तर धादिङको जवान खोला, कृष्णवीर र मौवा खोलाको बीचमा पैह्रो खसेपछि सवारी आवागमन फेरि प्रभावित भएको बताइएको छ।

0: Fazıl Etmaz'la bilgisayar artık bu. Teşekkür. Kuşi Koleksiyon.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू होने सातै दिन 24 घंटा 01-597-1222 में कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
0: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ
0: काठमाडौँ
2: नेपाली खबरमा अब विदेशका खबर स्क्रीनमा गुत्ली रहने बानी डुम स्क्रोलिङ बढ़दै गएपछि त्यसलाई कम गर्न सिंगापुरले नागरिकलाई दैनिक कम्तीमा 15 मिनट किताब पढ़े बापत पैसा दिने कार्यक्रम शुरू गरेको छ समृद्ध मुलुकका रूपमा चिनिने सिंगापुरले यसलाई गेमिफिकेशन रणनीतिका रूपमा अघि बढ़ाएको हो यसबाट नागरिकको एकाग्रता आलोचनात्मक सोच र कल्पना शक्ति बढ़ने अपेक्षा गरिएको छ
3: अब खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष खेलमा नेपाल दक्षिण कोरियासँग 3-0 पराजित भएको छ मेन्स डबल्समा कमर भण्डारी र प्रदीप खत्रीको जोड़ी हिङ्गोन ली जेक्यू पार्कको जोड़ीसँग 5-0 पराजित भएको नेपाली महिला भलिबल टोलीले समचरका आफ्ना दुवै खेल गुमाइसकेको छ विश्व एसियाडको औपचारिक उद्घाटन भने आज हुनेछ
2: अब विचार विश्लेषण उत्साह र निराशा बीचको दिवस शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ सरकार दण्डहीनताका सवालमा उदासीन देखिन्छ यसका अकर्मण्यताबाट घटेका घटनामा पीड़ित संघका सम्झौताले केही समय आक्रोश शान्त होला तर दिगो नहुन सक्छ भूसे आगो जस्ता रहन सक्छ शासक इमान्दार नभए कति बेला आगो दण्डनी सल्किन्छ थाहा पाइँदैन किनभने नागरिकका मौलिक हक लोकतन्त्रको प्राण हो राज्यद्वारा यसको उल्लंघन हुनु मुलुकको भविष्यमाथि खेलवाड़ गर्नु हो
3: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट स्पाइनो।
1: यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: रात सब फेला माटो मुनि गाडिएका सब असोच भित्रै आफन्तलाई बुझाइने बारीले आमा बुवा गुमाएका बाल
1: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो आन्तरिक अर्थतन्त्र भने सुस्त दैनिक उपभोग्य वस्तुसँगै घिउ तेल तरकारी सबैभन्दा महँगो सरकारी सेवा छोड्ने बढ्दै तीन महिनामै 418 जना कर्मचारीको राजीनामा
0: युक्रेनमा आक्रमण शुरू गरे यता सयौं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता
1: विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने अस्ट्रेलियाद्वारा जिम्बाब्वे पराजित
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा शुरूमा फोहोरलाई मोहर बनाउने सरकारको योजना
0: सरकारले फोहोर मैला व्यवस्थापनलाई आमदानीको स्रोतसँगै जोड्ने गरी नयाँ कानूनी व्यवस्था प्रस्ताव गरेको छ फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्दै सरकारले फोहोरलाई पुनः प्रयोग संशोधन प्रशोधन गरी कच्चा पदार्थ ऊर्जा र प्राङ्गारिक मलमा रूपान्तरण गर्ने योजना अघि सारेको हो प्रस्तावित विधेयकले फोहोर संकलन डस्टबिन व्यवस्थापन र स्थानीय स्तरको फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएको छ सार्वजनिक स्थानमा कुहिने नकुहिने र जोखिमयुक्त फोहोर छुट्टा छुट्टै संकलन गर्न डस्टबिन राख्नुपर्ने व्यवस्था पनि गरिएको छ फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने प्रस्ताव अघि बढ़ाइएको छ स्थानीय तहले प्रतिस्पर्धाबाट निजी संस्था जो छनौट गरी फोहोर संकलन दुवानी प्रशोधन पुनः प्रयोग तथा विसर्जनको जिम्मा दिन सक्नेछन् सार्वजनिक निजी साझेदारी मार्फत फोहोरबाट ऊर्जा इन्धन मल तथा अन्य कच्चा पदार्थ उत्पादन गर्न सकिने व्यवस्था पनि विधेयकमा छ सरकारले फोहोरबाट उत्पादित ऊर्जाको बजार सुनिश्चित गर्ने पुनः प्रयोग तथा पुनः चक्रण प्रयोग गर्ने उद्योगलाई कर छूट गर्ने अनुदान र सौगित पूर्ण ऋण उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ फोहोर बैंक रिसाइक्लिङ सेन्टर र सेकेण्डरी मार्केटलाई समेत प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ
1: नुवाकोटको विदुर नगरपालिकाले बाढ़ीका कारण आमा बुबा गुमाएका बालबालिकाका लागि छुट्टै विद्यालय संचालनमा ल्याएको छ बाढ़ी प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालयमै बस्ने खाने र पढ़ने सुविधा निशुल्क उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ विपदका कारण अभिभावक गुमाएका बालबालिकाको पढ़ाई निरन्तरता र संरक्षणका लागि यस्तो व्यवस्था गरिएको हो नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटाका अनुसार बाढ़ीका कारण आमा बुबा गुमाएका बालबालिकालाई विद्यालयमा भर्ना गरी आवश्यक सबै सुविधा उपलब्ध गराइनेछ
3: यो बाढीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन् जो घरबारविहीन भएका छन् त्यस्ता विद्यार्थीहरूको लागि हामीले विद्युत नगरपालिका अन्तर्गतले वडा नम्बर 2 अन्नपूर्ण पञ्चकन्या आई भन्ने छ उक्त विद्यालयमा आवासीय सुविधा सहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ शुरूआत पनि भइसकेको छ केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँको लेभल अनुसार इसिडीसम्मको पढाइ त्यही विद्यालयमा हुन्छ त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढ़ाईको सुनिश्चित नगरपालिकाले गर्छ जसदेखि लिएर गएर स्टेसनरी मटेरियल खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ विद्युत नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुखी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ
0: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीपछि अपर त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता मजदूर मध्ये थप 18 जनाको शव फेला परेको छ जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार खोज तथा उद्धारका क्रममा हिजो सुरुङ भित्रबाट 18 शव निकालिएको थियो यसअघि 6 मजदूरको शव फेला परेको थियो सो मैलुङबाट करिब 5.5 किलोमिटर उत्तर दङबुङ खोला स्थित अडिट 3 सुरुङभित्र शव भेटिएका हुन् उद्धारमा नेपाली सेना आयोजनाका कर्मचारी खटिएका छन् बाढ़ीका बेला सुरुङभित्र कति मजदूर थिए भन्ने केही विवरण अझै खुलेको छैन निर्माण कम्पनीले कामदारको पूर्ण विवरण नराखेकाले शवको पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम बाँकी छ 216 मेगावाट क्षमताको आयोजना बाढ़ीका कारण क्षतिग्रस्त भएपछि बेपत्ता मजदूरको खोजी तथा उद्धार जारी छ
1: यसैबीच प्रहरीले असोजको अन्तिम सातादेखि बाढ़ीमा परेर मृत्यु भएका पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी शुरू गरेको छ रसुवाको भेटेको छैन। अर्को बाढ़ीमा पनि मृत्यु भएका तर पहिचान हुन नसकेका 1148 जनाको शव जमीन मुनि गाडेर व्यवस्थापन गरिएको छ। प्रहरीका अनुसार ती शवको पहिचानका लागि डीएनए परीक्षण र औठा छाप मिलाउने काम तीव्र गतिमा भइरहेको छ। हालसम्म विभिन्न प्रयोगशालाबाट 1400 भन्दा बढ़ीको डीएनए रिपोर्ट प्राप्त भइसकेको छ। पहिलो चरणमा धादिङ र चितवनमा फेला परेका शव हस्तान्तरण गर्ने गरी काम भइरहेको छ। शव पहिचानका लागि आफन्तका रगतका नमूना र मृतकका हड्डी तथा दाँतका नमूना परीक्षण भइरहेका छन्। नेपालका प्रयोगशालासँगै भारत, चीन र कोरियाका विज्ञले पनि परीक्षणमा सहयोग गरिरहेका छन्। त्यस्तै करिब 300 शवबाट संकलन गरिएको औठा छाप राष्ट्रिय परिचय पत्र तथा अध्यागमन विभागको विवरणसँग मिलाउने काम पनि भइरहेको छ। प्रहरी प्रवक्ता डीआईजी अभि नारायण काफ्लेका अनुसार डीएनए प्रोफाइलिङ र म्याचिङ पूरा भएपछि पहिचान भएका शव सकेसम्म चाँडो आफन्तलाई बुझाइनेछ।
0: सरकारले 13 देशका लागि नयाँ राजदूत नियुक्त गर्न सिफारिश गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले लामो समयदेखि रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिश गरेको हो। यसपटक राजनैतिक भागभण्डा भन्दा पनि प्राज्ञिक विज्ञता, अनुभव र समावेशितालाई प्राथमिकता दिएको सरकारले जनाएको छ। भारत, चीन र अमेरिकाका लागि क्रमशः मिश्र, नाथ पाण्डे, कल्याण राज शर्मा र निरञ्जन थापा सिफारिश भएका छन्। बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबलाको नाम सिफारिश गरिएको छ। सिफारिश भएका 13 जना मध्ये 4 जना महिला छन्। सरकारका प्रवक्ता सस्मित पोखरेल
4: तपसिल गोमेजिनका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने। नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत। नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन। नम्बर 3 श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका। 4 श्री गौरव शमशेर जनबहादुर राणा संयुक्त अधिराज्य बेलायत। 5 श्री सरु जोशी जर्मनी। 6 श्री सुरेश कुमार कर्ण इजरायल। 7 श्री प्राप्ति शेरचन स्पेन। 8 श्री जिज्ञान कुमार थापा जापान। 9 डाक्टर पदमाक्षी राणा ओमान। 10 श्री चुरामणि खरेल मलेसिया। 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया, गणतन्त्र कोरिया। 12 डाक्टर मञ्चला झा श्रीलंका। 13 श्री गिरिबहादुर सुनार सऊदी अरेबिया।
0: अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनाईका लागि पठाइनेछ। सुनाईपछि सम्बन्धित देशबाट अग्रिम आएका राष्ट्रपतिले राष्ट्र राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ़ाइनेछ। बाँकी रिक्त रहेका देशमा भने प्रधानमन्त्री सहितको टोली संयुक्त राष्ट्र संघको महासभाबाट फर्किएपछि सिफारिश हुने बताइएको छ।
1: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको वायु अर्थतन्त्र बलियो देखिएको छ। तर आन्तरिक आर्थिक गतिविधि भने सुस्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। साउनमा रेमिट्यान्स 21.2% बढ़ेर 2,15,00,000,000,000 रूपियाँ पुगेको छ। विदेशी मुद्रा संचित पनि 1.2% बढ़ेर 39,46,00,000,000,000 रूपियाँ पुगेको छछ। सुधारान्तर स्थिति 90,34,00,00,000,000,000 रूपियाँ बचतमा छ। तर निजी क्षेत्रमा जाने कर्जा एक महिनामा 0.4% मात्रै बढ़ेको छ। बैंकको ब्याजदर घटे पनि कर्जाको माग अपेक्षा अनुसार बढ़न नसकेको देखिएको छ। यसैबीच साउनमा वस्तु आयात 31% बढ़ेर 1,87,00,000,000,000 रूपियाँ पुगेको छ भने निर्यात 61.7% बढ़ेर 38,70,00,000,000,000 रूपियाँ पुगेको छ। अर्थात निर्यात भन्दा आयात करिब 5 गुणा बढ़ी छ। अर्कोतर्फ महँगी पनि बढ़ेको छ। साउनमा वार्षिक मुद्रास्फीति 5.96% पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा 1.68% मात्रै रहेको थियो। यसरी हेर्दा रेमिट्यान्स र विदेशी मुद्रा संचितका कारण नेपालको बाह्य क्षेत्र सहज देखिए पनि महँगी बढ़नु र निजी क्षेत्रमा कर्जा विस्तार सुस्त हुनु आन्तरिक अर्थतन्त्रका लागि चुनौती बनेको अर्थविद चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
5: मूल्य बढेका छ। अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तर हुँदैन। त्यस कारण यता मूल्य बढ्ना साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ।
0: Thank you. सामुदायिक सूचना नेटवर्क सीआईएम मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशुको सब व्यवस्थापन नभए संक्रामक रोग फैलिने जोखिम
6: पशु पक्षीहरू केही दिनपछि गल कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है कहिले बक्रिया होला भाइरस होला त्यस्ता खालका जुन रोगाणुहरू छ अझ प्याथोजन हुन्छ अङ्गदेखिमा यस्ता खालका प्याथोजनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने
1: सरकारी सेवा छोड्न बढ्दै कांग्रेसको एउटा अधिवेशन आजदेखि शुरू आज कागी अष्टमी पर्व मनाइँदै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएमको साझा खबर सुन्दै गर्नुहोला विपद जुनसुकै बेला आउन सक्छ बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बालबालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
6: सबैभन्दा महत्वपूर्ण कुरा छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
1: छ महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दुधजन्य पदार्थ सागसब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाउ परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएम बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्नु
0: मरेका पशुपक्षीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ पशुपक्षी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ पशुको दाना पानी पशुपक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस् भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउ दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भूमिबाट माथि उठाई मात्र राख्नुपर्छ पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्
1: पशु स्वास्थ्य धागुती चर्चरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ
0: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकुराब सीआईएमद्वारा जनहितका लागि जारी सन्देश
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएम खबर .com तथा मोबाइल एप सीआईएम र नेपाली पात्रबाट पनि सीआईएमको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
0: प्रत्येक वर्ष भद्र शुक्ल अष्टमीका दिन मनाइने कागी अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदैछ कागेश्वरी महादेवको दर्शन तथा पूजा गरेमा कागको स्पर्श लगायतका दोषबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ यस अवसरमा भक्तजन मन्दिरमा हरियो मकै चढ़ाउने प्रचलन रहेको छ काठमाडौँको कागेश्वरी मनोहरा एक स्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा आज विशेष मेला लाग्ने गर्छ मेलामा काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन् मन्दिरमा 227 किलोको अष्टधातुबाट बनेको कागको मूर्ति मुख्य आकर्षकका रूपमा रहेको छ
1: पछिल्लो तीन महिनामा 418 जना सरकारी कर्मचारीले राजीनामा दिएका छन् राष्ट्रिय किताबखाना निजामतीका अनुसार उनीहरूको राजीनामा स्वीकृत समेत भइसकेको छ राजीनामा दिनमा सचिव तहका दुई सहसचिव तहका 14 र उपसचिव तहका 21 जना रहेका छन् त्यस्तै अधिकृत तहका 27 जनाले पनि सरकारी सेवा छोडेका छन् किताबखानाको विवरण अनुसार तीन महिनामा राजीनामा दिने कर्मचारी मध्ये उपसचिव र अधिकृत तहका मात्रै 143 जना रहेका छन् सरकारले नयाँ निजामती सेवा ऐन मार्फत 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेर हदका आधारमा अवकाशको व्यवस्था गर्ने तयारी गरिरहेका बेला कर्मचारीको राजीनामा बढ़ेको अनुमान गरिएको छ
0: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको पालो आजको कान्तिपुरको पहिलो पृष्ठमा जुम्लाको एउटै पालिकाका 49 जना भोटेपछि बारीमा बेपत्ता शीर्षकमा डीबी बुढाले लेख्नुभएको खबर प्रकाशित छ भने आजका सबैजसो पत्र पत्रिकामा 4,400 आवेदनबाट 13 राजदूत सिफारिस शीर्षकको खबर प्रकाशित छ। साथै प्रदेशमा पुतली गणना शीर्षकमा मनोज पौडेलले खबर लेख्नु भएको छ। पुतलीको संख्या प्रजाति र वासस्थानको विवरण संकलन गर्न विभिन्न 25 स्थानमा 100 बढ़ी गणकहरू परिचालन गरिएको छ। निरन्तर उकालो लाग्दै बजार भाउ घिउ तेल र तरकारी सबैभन्दा महँगो शीर्षकमा खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाउ गत साउनमा पनि बढ़ेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाउ गत साउनमा 5.96% छ। गत आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 औसत बजार भाउ 1.68% थियो। चालू आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गत साउनको तुलनामा रेमिट्यान्स अपवाह 29.9% वृद्धि भएको हो भने गत आर्थिक वर्षको साउनमा 1,77,41,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। त्यस्तै प्रदेशका सबै कार्यालय भवनको बीमा गर्दै बागमती सरकार शीर्षकमा खबर छ। भित्र पृष्ठमा प्रधानमन्त्री शाहले जेएनजी सांसदलाई भने संसदमा प्रश्न मात्रै गर्दा सरकारलाई गाह्रो भयो। शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। यो पहिलो सेमिस्टर हो भने लिनुपर्छ। हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्। सुधार गर्दै अगाडि बढ़नुपर्छ प्रधानमन्त्रीको भनाईलाई प्रकाशित गरिएको छ। त्यस्तै 15 महाधिवेशनमा हुने कांग्रेस आजबाट देशभर वडा अधिवेशन शीर्षकमा कुलचन्द्र न्यूपालीले खबर लेख्नु भएको छ। वडा समितिमा 33,715 पदाधिकारी र 51,719 सदस्य चुनिँदैछन्। एउटै वडाबाट 23 75 जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् भने क्षेत्रीय प्रतिनिधिबाटै महाधिवेशन प्रतिनिधि छानिनेछन्। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने शीर्षकमा खबर प्रकाशित छ। अन्तर जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने र बायोमेट्रिक विवरण समेत मिलेको हुनुपर्ने छ। कोशीमा 13 स्थानीय भाषा सरकारी कामकाजको हुने प्रतिवेदन पारित शीर्षकमा अर्को खबर छ भने भित्र पृष्ठमा पुजी बजार पुनरुत्थान कार्ययोजनाको प्रभाव 6 दिनमा 115.67 अंकले बढ़े। नेप्से महँगी 5.5% सीमित राख्ने लक्ष्य तर साउनमै पुगे 5.96% शीर्षकमा पनि खबर प्रकाशित छ।
1: नागरिकको पहिलो पृष्ठमा संहिता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधनको बहस शीर्षकमा ईश्वर सुवेदीले काठमाडौँबाट लेख्नु भएको खबर छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनीतिक उतार चढ़ाव आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा पनि संविधान दिवस विशेष 2083 स्थान दिइएको छ। संविधान पूर्ण कार्यान्वयन आवश्यक शीर्षकमा खबर छापिएको छ। नेपालमा संविधान जारी भएको 11 वर्ष पूरा भएको विषय उक्त खबरमा उल्लेख रहेको छ। सामन्ती निरंकुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीड़नको अन्त्य गर्दै 2072 असोज 3 गते संविधान सभाबाट संविधान जारी भएको हो। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको वर्तमान संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीका रूपमा विकास गरेको विषय सकारात्मक पक्ष रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर समेत रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानून र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा सरसफाई आफ्नो भवनबाट नगरपालिकाको सेवा शीर्षकमा सर्लाहीबाट लेखिएको खबर समेत रहेको छ। सर्लाहीको हरिपूर्वा नगरपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनमा आएको छ। हरिपूर्वा नगरपालिका 5 हरिपूर्वा बजारमा रहेको आयुर्वेद औषधालय परिसरमा निर्मित प्रशासनिक भवनको हिजो सर्लाहीका प्रमुख जिल्लाधिकारी विजय राज सुवेदी नगर प्रमुख विनोद कुमार शाह तेली र उप प्रमुख सुमित्रा देवी ग्वारमीले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो। जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोशी बाढ़ीमा बेपत्ता शीर्षकमा कान्तिपुरको पहिलो पृष्ठमा खबर छापिएको छ। 4,400 आवेदकबाट 13 राजदूत सिफारिश शीर्षक अर्को खबर पनि रहेको छ भने गोर्खा पत्रको पहिलो पृष्ठमा सद्भाव बटुल्ने महत्वपूर्ण अवसर प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर रहेको छ। त्यसै गरी भित्री पृष्ठमा पहिरोले लापिलाङ वासीको उठिवा शीर्षकमा अर्को खबर समेत रहेको छ। दोलखाको कालिचो गाउँपालिका 5 लापिलाङमा केही वर्षदेखि बर्खायाममा निरन्तर पहिरो खस्दा धेरै परिवार विस्थापित भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी यातायात क्षेत्रको क्षति विवरण माग शीर्षकमा अर्को खबर समेत छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरेका सयौं सर्वसाधारण तथा युद्धबन्दी यौन हिंसा र आयातनाको शिकार बन्न पुगेको जनाएको छ। अभिलेखीकरण गरिएका अधिकांश घटनामा रूसी अधिकारी सम्बन्ध रहेको राष्ट्रसंघको मानव अधिकार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् 2026 अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। आगामी सेप्टेम्बर तीनमा हुने निर्वाचनले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा हुन कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। निर्वाचन अधिकारीले मतदान प्रक्रिया सुनिश्चित र व्यवस्थित हुने पनि बताएका छन् र भारत र भूटानले ऊर्जा परियोजनाका लागि 4,000 करोड भारतीय रूपैयाँको ऋण सुविधा सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता समेत जनाएका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले सेप्टेम्बर 16 18 भूटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विषयमा संयुक्त छलफल गरेको बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमी फाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमी फाइनलमा स्थान बनाएको हो। तेस्रो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हराएको हो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्। सेमी फाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यस अघिको स्वर्ण पदक विजेता हो। अस्ट्रेलियाले जिम्बाब्वेलाई दोस्रो ओडीआईमा पराजित गर्दै तीन खेलको श्रृंखला एक खेल अघि नै आफ्नो पक्षमा पारेको छ। हिजो भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया 84 रनले विजयी भएको हो। बीच आजदेखि एसियाली खेलकुद शुरू हुँदैछ। इमाजिन वन एसियाको नारासहित विश्व एसियाली खेलकुद एसियाड धूमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो शहर नायोगा तम तयार रहेको छ।
0: बाढ़ीमा परेर मृत्यु भएका पशुको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
8: जहिले पनि जहाँ पनि ग्यास खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब मरेका पशुको शव व्यवस्थापनको प्रसंग। रसुवाबारी प्रभावित क्षेत्रमा मरेका पशुको शव समयमै व्यवस्थापन नगरी संक्रामक रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। बारीपछि खुला स्थानमा रहेका पशुका शव कुहिँदा वातावरण प्रदूषित हुनका साथै मानिस र अन्य पशुमा रोग सर्न सक्ने खतरा हुने विज्ञहरूले बताएका छन्। पशुको शव व्यवस्थापन किन महत्वपूर्ण छ? हामीले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
9: अनुसार चाहिँ त्यहाँ लगभग 1500 जस्तो डाइभेन्सीहरू चाहिँ मरेको जस्तो अवस्था देखिन्छ भने करिब 3000 1800-1900 हाराहारीमा चाहिँ बाख्राहरू मरेको तथ्याङ्क गर्छ। 1600-1700 हाराहारीमा बङ्गुरहरू मरेको तथ्याङ्क छ भने कुखुरा चाहिँ अब फार्ममा पालन भएको हुनाले केही फार्महरू बगाउँदाखेरि करिब 130,000 हाराहारीमा पन्छीहरू चाहिँ मरेको तथ्याङ्क छ। पशु पन्छीको तीन किसिमबाट चाहिँ प्रभावित भएको देखिन्छ। एउटा त मरिने भइहाल्यो, अघि मैले भन्दै गरेको संख्याहरू चाहिँ मृत्युको संख्या भयो भने अब कतिपय मान्छे घाइते हुने जस्तो पनि पशु पन्छीहरू पनि घाइते भएको अवस्थाहरू छ भने अर्को धेरैले चर्चा नगर्ने पाटो चाहिँ यो जुन नदीको प्रवाहले गर्दाखेरि जुन संरचनाहरू भत्कियो पुल लगाएको केही क्षेत्रहरू चाहिँ टोटल डिस्कनेक्टेड भएको छ अनि त्यसले गर्दा त्यो पारिपट्टिको त्रिशुली पारिपट्टिको क्षेत्रमा चाहिँ यो पन्सीको ठूलो पालन छ र अरू पशुपन्सीको गाई भैँसी लगायत अरू पशुहरूको पनि त्यहाँ पालन छ अनि त्यस्ता पशुहरूमा चाहिँ अब दाना पानीहरूको जुन बाटो छुट्यो सप्लाई गर्ने जुन सप्लाई चेन हुन्छ गाई भैँसीको सन्दर्भमा चाहिँ घाँसहरू बाट हुने भएको हुनाले अब उनीहरूको चाहिँ तुलनात्मक रूपमा सजिलो हिसाबले व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ भने कुखुरा चाहिँ विशेष गरी जुन हाम्रो व्यावसायिक कुखुराहरू हुन्छ
1: त्यहाँको
9: यिनीहरूलाई त व्यावसायिक दानाहरू खुवाउनु पर्ने हुन्छ र त्यस्तो दानाहरूको सप्लाई चेन बिग्रिँदाखेरि एउटा त्यो समस्या अनि अर्को चाहिँ त्यो डेरीको पनि राम्रो पकेट क्षेत्र हो त्यहाँ कतिपय गाउँहरू र हरेक दिन दुध चाहिँ सङ्कलन भएर दुध चाहिँ बजारमा आउनुपर्ने हुन्छ र दुध चाहिँ चिस्यान कायम राख्न सकिएन भने चाहिँ बिग्रिएर जाने हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ कतिपय गाउँमा उत्तर गाउँमा र कतिपय ठाउँमा चाहिँ हाम्रो फिल्डमा गएको साथीहरूले प्राप्त गरेको जानकारी अनुसार चाहिँ यो डेरी भन्ने चाहिँ र चाहिँ पोल्ट्री भन्ने चाहिँ यो दुईवटा चाहिँ विशेष गरी बढी प्रभावित भएको देखिन्छ र अर्को चाहिँ यो घाइते भएका पशुहरूको साथीहरू जो फिल्डमा जानुभएको छ एकदम ठुलो संख्यामा घाइते चाहिँ देखिएको छैन किनकि धेरै ठुलो बाढी भएको हुनाले कि बगाएर धेरै मरे कि चाहिँ बाँचेकाहरू छ अब अलिकति अहिले भने जस्तै दाना पानीको समस्या र चाहिँ यो भ्यालुसन गरी मार्केट पनि विभिन्न जातका पशुपन्छीहरू मरेको अवस्था छ र त्यस्ता पशुपन्छीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है कहिले ब्याक्ट्री होला भाइरस होला त्यस्ता खालका जुन रोगाणुहरू छ अझ प्याथोजन हुन्छ अङ्ग्रेजीमा यस्ता खालका प्याथोजनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने र कहिले कहिले मान्छेहरू प्रत्यक्ष सम्पर्कमा हुँदाखेरि पनि र चाहिँ विशेष गरी पानीको स्रोतबाट हुन्छ भने पानीको स्रोतलाई चाहिँ दूषित गर्ने मान्छेहरूले र त्यो पानी त्यो मान्छेले खाँदाखेरि अनि मान्छेलाई चाहिँ विभिन्न खालका चाहिँ रोगहरू चाहिँ सर्ने सम्भावना चाहिँ हुन्छ विशेष गरी झाडा पखाला जन्ने रोगहरू त्यस्तो खालको सम्भावना चाहिँ उच्च हुन्छ त्यही भएर एकातिर मान्छेलाई सर्ने समस्या छ भने अर्को चाहिँ फेरि त्यसले पशुपन्छीलाई पनि जुन बाँचेका पशुपन्छीहरू छन् पशुपन्छीले पनि पानी खानुपर्ने हुन्छ त्यही भएर पशुपन्छीलाई पनि यसले अस्वस्थमा असर गर्ने भयो अनि अर्को केही रोगहरू पशुपन्छीका केही रोगहरू छन् जस्तो कि हामी फर एक्जाम्पल खोरेट भन्ने रोग छ एउटा अनि त्यसै गरी चरचरे भेकोटी हान्ने रोग छ अनि त्यसै गरी अर्को यो विभिन्न खालको किराहरू टोकेर शरीर लम्पी स्किन जसको 2022-23 हाम्रो ठुलो
1: त्यो
9: खालको रोगहरू चाहिँ यो बाढीपछि सर्ने हुन्छ अनि अर्को फेरि पशुपन्छीबाट मान्छेलाई सर्ने एउटा लेप्टोस्पाइरोसिस भन्ने एउटा यो ब्याक्टेरिया जीवाणुले सार्ने रोग हुन्छ विशेष गरी संक्रमित पशुहरूको मलमूत्रबाट विशेष मूत्रबाट चाहिँ यो आउँछ र पिसाबमा चाहिँ त्यो बाथरुम कन्टामिनेटेड छ भने त्यस्तोबाट मान्छेमा सरेर यो लेप्टोस्पाइरोसिस भन्ने रोग पनि पशुपन्छीको मान्छेमा हुन्छ यसरी हामीले समग्रमा मान्छेलाई पनि सर्ने कतिपय रोगहरू छन् कतिपय चाहिँ पशुपन्छी स्वयंलाई पनि सर्छ त्यसले गर्दाखेरि पशुपन्छीको सदव्यवस्था चाहिँ एकदम महत्वपूर्ण पाटो हो
10: पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक
1: मोहरलाई मोहरमा बदल्ने सरकारको योजना 13 देशका लागि राजदूत सिफारिश विज्ञता र समावेशितामा जोड़ आज कार्य अष्टमी पर्व मनाउँदै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू
10: अपर त्रिशुली एक सुनबाट थप 7 शब फेला वा माटो मुनि गाडिएका शब असोज भित्र आफन्तलाई बुझाइने बारीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षण
1: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो आन्तरिक अर्थतन्त्र भने सुस्त दैनिक उपभोग्य वस्तुसँगै घिउ तेल तरकारी सबैभन्दा महँगो सरकारी सेवा छोड्ने बढ्दै 3 महिनामै 418 जना कर्मचारीको राजीनामा
10: युक्रेनमा आक्रमण शुरू भए यता स्वयं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता
1: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने अस्ट्रेलियाद्वारा जिम्बावे पराजित
10: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा प्रकाशित कार्टुनमा लिएका छौं यसलाई रवि मिश्रले बनाउनु भएको छ झ्याप्पै शीर्षकमा यहाँ केही व्यक्तिहरू सड़कमा आन्दोलनमा उत्रिएको जस्तो देखिन्छ प्लेकार्डमा एकजना सांसदको फोटो
0: देखिन्छ र तल कारवाही गर भनेर लेखेको छ। एकजना सांसदको अभिव्यक्ति पछाडि केही विरोधहरू पनि भएका छन् भने आलोचना पनि भइरहेका छन् भने कसैले त्यसलाई समर्थन पनि गरिरहेका छन् र माथि यस्तो लेखिएको छ केही व्यक्तिहरू सड़कमा एकदमै रिसको आवेगमा अगाडि बढ़िरहेको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ सांसद भएर मान्छे जस्तो व्यवहार देखाउने
1: हस्त प्राविधिक साथी रवि भूतालाई धन्यवाद। अन्यलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: किसान मूल्यलाई तपाईँ हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्वा। कार्यक्रम साझा आवाजको आज आठौं भाग। आजको भागमा हामी रसुवा बाढीपछि महिला तथा बालबालिकाको अवस्था, आश्रय स्थलको सुरक्षा, उनीहरूको अनुभवका विषयमा छलफल गर्नेछौं।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएमको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट एकै समय र बेलुकी आठ बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएमको फेसबुक पेज सीआईएम खबर, वेबसाइट सीआईएम खबर .com, यूट्यूब चैनल सीआईएम और टिकटक सीआईएम साझा खबर में सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्रै होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूको समानता, सम्मान र सहकार्यको संस्कार विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: गत भदौ 10 गते रसुवाको भोटेको सीमा विनाशकारी बाढ़ी आयो। अकल्पनीय क्षति नेपालले भोगिरहेको छ। बाढ़ीले रसुवा, नुवाको, धादिङ र चितवनसम्म प्रभाव पारेको छ। कैयौं मानिस घरबार विहीन भई विभिन्न आश्रय स्थलमा बसिरहेका छन्। भीषण बाढ़ीका कारण 1,57,050 महिला तथा बालिकाहरू प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा प्रभावित भएको तथ्याङ्क छ।

0: 43,000 महिला तथा किशोरीहरूलाई तत्काल विशेष मानवीय सहायता, खाद्यान्न, सुरक्षित खानपानी र स्वास्थ्य सेवा आवश्यक रहेको देखिएको छ। सरकारी तथ्याङ्कले प्रभावित क्षेत्रमा 43,065 जना महिला र 32,021 जना बाल बालिका रहेको देखाएको हो। मुख्य गरी किशोरी तथा महिलाको गोपनीयता तथा उनीहरूको सुरक्षामा तत्काल सरकारले गम्भीर भएर सोच्नुपर्ने अधिकार कर्मीहरूले बताउँदै आएका छन्।
1: बाढ़ी पहिरो तथा अन्य विपदका समयमा किशोरीहरू थप जोखिममा पर्न सक्छन्। सुरक्षित आश्रयको अभाव, भीड़भाड़, अपर्याप्त शौचालय तथा सरसफाई, महिनावारी व्यवस्थापनका सामग्रीको कमी र हिंसाको जोखिम बढ़न सक्छ। त्यसैले राहत तथा उद्धारका क्रममा किशोरीको सुरक्षा र आवश्यकतालाई विशेष प्राथमिकता दिनुपर्छ। किशोरीहरूलाई सुरक्षित र व्यवस्थित स्थानमा बस्ने व्यवस्था गर्नुपर्छ। सम्भव भएसम्म परिवार, महिला स्वयंसेवक वा विश्वासिलो व्यक्तिको निगरानी र साथ सुनिश्चित गर्नुपर्ने विज्ञहरू बताउँछन्। आश्रय स्थलमा किशोरीका लागि छुट्टै सुरक्षित र प्रयोग गर्न सहज शौचालय तथा स्नान स्थल हुनुपर्दछ। महिनावारी भएका किशोरीलाई प्याड, साबुन, सफा पानी, भित्री कपड़ा लगायत आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ। तर होल्डिङ सेन्टरमा यस्ता व्यवस्थापन छन्। हामीले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको देवीघाट स्थित श्री ज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा बस्दै आउनुभएका दुईजना किशोरीसँग कुराकानी गरेका छौं।
2: हामीलाई चाहिँ बासस्थान चाहियो होइन, हामीले जसरी पढ्न पाउनु पर्यो, छिटो भन्दा छिटो पढ्न पाउन पर्यो कि अब बाढीले गर्दा पढेको छौँ के हो भने पढ्नुहुन्छ, राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था, घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो अनि स्कुल जाने हुनुपर्ने। अब त्यस्तो डर चाहिँ लाग्दैन होला। मम्मीबुवाहरूलाई अब के भन्नु, अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्ञान जोगी हो सबैको, त्यो कसैको केही गयो भनेर त्यो निराश हुनु भएको छैन, सबैको ज्ञान जोगी हो, त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। अब मम्मीबुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्ञान भन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। मेरो सपना चाहिँ अब मम्मीबुवाहरूलाई राम्ररी पाल्ने, जे गर्ने पनि भविष्यमा जे गर्ने पनि मम्मीबुवाहरूलाई खुसी राख्ने, खुसी राख्ने
3: भिडियोहरू
2: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नै आउनु भएको भएको बच्चाहरू पनि आइरहेको बच्चाहरू
3: चोरहरू आइरहेको सुन्दा।
0: मुख्य गरी विपद र द्वन्द्वमा किशोरीहरूको सुरक्षाको चुनौती हुने गर्छ। यस्तो अवस्थामा परिवारका साथ बस्ने र उहाँहरूकै निगरानीमा राख्नु उपयुक्त हुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा बाल विवाह, यौन हिंसा, दुर्व्यवहार तथा बीज विघटनको जोखिम पनि बढ़न सक्ने भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूको सुरक्षाको सवाल मात्र

0: तामस पर्छ भनेर सोधेका छन्।
1: ट्रमाको कुराहरू आउन सक्छ होइन, पोस्ट ट्रमेटिक पनि डिसअर्डर्सहरू पनि पार्ट मेजर पार्टहरू छैन पर्छ। तपाईँको अब बिस्तारै एङ्सियसनेसहरू बढ्दै गयो भने एङ्जाइटीमा जरुरत हुन सक्छ। सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ होइन, या लस्ट इयर फर्म यस्तो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन, जस्तो मैले आफ्नो बिहान एउटा के भेटाएँ भन्दाखेरि मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो होइन। सो त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलिमा डिप्रेसनको लक्षण पनि देखाउन सक्छ। भोलिको दिनमा लङ टर्ममा चाहिँ गरिराखेको हुन्छ एउटा, त्यो पनि हुन सकिन्छ कामका लाइक टु हाई होइन। सो यो मेजर पार्ट भयो। अब यो सँगसँगै भोलि दिनमा अब अरू पनि कुराहरू चाहिँ थप्न सक्छ शरीरलाई चाहिँ यति भन्नु यो पार्टमा चाहिँ।
2: अनि अहिले हामीसँग भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने, खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन। अब यदि कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँध्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ?
1: ओके, यो पनि चुनौतीको कुरा हो। जस्तो हामीले सोध्दै गर्दाखेरि अब होइन, एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिले काहीँ चाहिँ हाम्रो सेसनमा पनि कहिले काहीँ चाहिँ क्लियरिटी हुँदैन, त्यसले गर्दाखेरि झन् अर्कोतिर पनि जान सक्ने चान्सदारहरू हुन्छ होइन। जस्तो हामीले कुरा गर्दै गर्दा चाहिँ कस्तोसम्म चाहिँ हामीले यहाँ एउटा कुरा पायौँ भन्दाखेरि चाहिँ 4 दिनदेखि सुत्न सक्नु भएको छैन, 1 घन्टा जस्तो सुत्नुहुन्छ फेरि छपटाएर उठ्नुहुन्छ होइन। सो यस्तो खालको इन्सन इन्डियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुन सक्छ यो प्रब्लम्सहरू होइन। सो उहाँलाई चाहिँ अब कसै पनि गर्न सक्नुहुन्छ एउटा, उहाँलाई चाहिँ इमोसन रेगुलेसन गर्न सक्नु पर्यो मेजरली। मलाई लाग्यो कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन, सो उहाँ अहिले कहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ। डिसाइड दिस उहाँहरूले आफ्नो छरछिमेक छैन, साथीभाइ छैन, उहाँले कहाँ गएर त्यो कुरा बोल्ने भन्ने कुरा, त्यो कुरा चाहिँ एक्सेसेबल छैन क्या। सो एकदमै मेजर हो सर यो, किनभने पहिले त दासबास कपास हो मेजर प्राइमेरी। सो एउटा वान 4 दिन भइसक्यो स्टेबल भइसक्यो, अब बिस्तारै उहाँलाई चाहिँ बल्ल रियलाइजेसन हुँदैछ। सो त्यसले अब चाहिँ मेजरली चाहिँ तपाईँको कमिङ डेजमा चाहिँ यसले एकदमै ठुलो इम्प्याक्ट लिएर आउँछ। सो त्यतिखेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ अब साइको सोसियल सपोर्ट्सहरू चाहिँ मेजरली चाहिँ यहाँ निम्किन्छ, र हाम्रो बायो साइको सोसियल मोडल भन्छौँ हामी सामान्य। सो सोसियल मोडल पनि यति महत्त्वपूर्ण कुरा हो, र सोसियल मोडलमा चाहिँ तपाईँको यसमा चाहिँ चेन्ज एजेन्ट भनेको चाहिँ तपाईँको लोकल गभर्मेन्ट भयो, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, सबै चेन्ज एजेन्टको भूमिका उहाँले निभाउनुपर्छ।
2: अनि मानव कसैलाई निद्रा नलाग्ने अथवा एक्लै बसिराख्न मन लाग्ने, टोला राख्ने यस्तो अवस्था आइरहेको छ भने यो कति समयसम्म भइराख्यो भने यो एक प्रकारको विपद पछिको असरको रूपमा हो, र कस्तो अवस्था कति समयसम्म रहिराख्यो भने यसले एउटा रोगको पनि स्वरूप लिन सक्छ।
1: सो यो हजुरले भनेको एक्ज्याक्टली टेक्निकल पार्ट चाहिँ हामीले चाहिँ यो DSM-5PR भन्छ हामी त्यसलाई, डायग्नोस्टिक म्यानुअल भन्छौँ त्यसलाई, त्यसमा पनि त्यो कुरा चाहिँ मेन्सन छ। र मोर इन्टु चाहिँ ICD भन्छ इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छ, जुन चाहिँ मोर इन्टु चाहिँ डक्टर्सहरूले गर्छ, र साइकेट्रिक र तपाईँको मोर इन्टु चाहिँ क्लिनिकल साइकोलोजिस्टहरूले चाहिँ DSM-को पोर्सन भन्छ। सो त्यहाँ प्रपरली लेखेको छ यति महिना यति दिन होइन, कुन कुरा त्यसपछि बढी फटायो, सिम्टम्सहरूलाई चाहिँ मेजरली त्यहाँ टेस्टिङ पनि छ। सँगसँगै तपाईँको डायग्नोसिस गर्नलाई विभिन्न टेस्टहरू पनि हुन्छन्, फिल टेस्टहरू हुन्छन्, त्यो गरेर मात्रै हामीले चाहिँ यसलाई यसरी भनेको चाहिँ टेक्नोलोजी छ। तर कति DSM-5PR भन्छ हामी त्यसलाई, डायग्नोस्टिक म्यानुअल भन्छौँ त्यसलाई, त्यसमा पनि त्यो कुरा चाहिँ मेन्सन छ। र मोर इन्टु चाहिँ ICD भन्छ इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छ, जुन चाहिँ मोर इन्टु चाहिँ डक्टर

0: भनेपछि तपाईँले बहिनीको कुरा गर्दै गर्दा त्यसलाई प्रभावित तपाईँलाई पारेको छ कि छैन, तपाईँलाई प्रभावित पारेको छ भने त्यसले चाहिँ नर्मेलिटी भन्दा अलिक डिफ्रेन्ट भयो, तपाईँको सोसियल समाजतिर पनि त्यसले चाहिँ अलिक प्रभावित पार्न थाल्यो, त्यो चाहिँ फेरि एबनर्मलतिर पार्टमा भनिन्छ। त्यस पछाडि बेनिफिसिक हेल्थ हेल्थमा चाहिँ सबै आउँछ नि, साइकोलोजिस्ट
1: काउन्सिलिङ दैनिक जीवनमा केही असर पारेको छ भने त्यो आवश्यक सहयोग अथवा उपचारको प्रक्रियामा जानु पर्यो। यदि पनि असर गरेको छैन भने चाहिँ यसलाई
0: कतिले चाहिँ कोपिङ मेकानिजम पनि हामी भन्छौँ होइन, जस्तो म पनि अब यो प्रब्लममा पऱ्यो मलाई पनि गाह्रो हो भने मैले सहन सक्यो भने हजुरले सहन नसक्नु पनि हुनसक्छ। सो आफ्नो सहन क्षमता पनि मान्छेले आफ्नो आफ्नो बनाएर आएको हुन्छ क्या। सो एउटालाई कसैलाई सानो अब हामी देख्न सक्छौँ, कुनै बच्चालाई सानो कुराले पनि गाह्रो पार्छ, कतिलाई त्यसलाई फरक पर्दैन। सो उसले कोपिङ मेकानिजम कसैलाई रेजिलियन्स भनौँ न, सो हामी चाहिँ सबै चिज नेचर पनि रेजिलियन्स हुँदैन, हामी पनि
1: अनि यसमा कस्तो खालको लक्षण देखियो अथवा अवस्था आयो भने चाहिँ मलाई साँच्चीकै यो बाधेपछि कुनै समस्या भयो कि मानसिक रूपमा भन्ने खालको त्यो आफैले आफैलाई चिन्न सकिन्छ।
0: सो मेजरली भनेको चाहिँ आफूलाई फिल हुने सर, एउटा मेजरले चाहिँ कहिले फिल नहुन पनि सक्छ, उसलाई थाहा पनि नहुन सक्छ। सो त्यस्तोमा चाहिँ अरूले पनि उसलाई हेल्थ चेक गराइदिनु पर्ने हुन्छ। जस्तो अब निन्द्रा लागेको छैन, कति दिनदेखि लागेको छैन, होइन कति दिन भयो, गाह्रो भएको छ कि छैन। जस्तो अघि म माथि गएको थिएँ आयुर्वेदिक अस्पतालमा पनि त्यहाँ डक्टर्सहरू पनि हुँदो रहेछ। सो उहाँले चाहिँ एन्टिडिप्रेसन मेडिसिन्सहरू पनि दिनुभयो, किनभने प्रायः मान्छेहरूलाई चाहिँ त्यो पनि पहिले पनि खाइदिनु रहनु भएको रहेछ दबाईहरू, होइन तर अब चाहिँ प्रिस्क्रिप्सनहरू पनि हरायो क्या उहाँहरूको। सो त्यो एउटा मेजरली उहाँले त्यो पनि दिएर पनि दबाई दिइरहनु भएको छ होइन, तर कतिखेर फरक पार्छ भने चाहिँ मलाई एकदमै मेजरली गाह्रो पार्यो। तपाईँको यो प्याटर्न बढ्दै गयो भने चाहिँ त्यो भन्नुदेखि तपाईँले उहाँलाई मान्छेले हेरेर पनि तपाईँले कहिले काहीँ फिल हुन्छ होइन, देयर आर लट अफ सिम्पटम्स, जस्तो बडीको विकनेसहरू हुनसक्छ होला होइन, तपाईँको हेडेक्सहरू हुनसक्छ होला, सिक्युरिटी बढ्दै जान्छ मान्छे। सो त्यसले गर्दा पनि उसलाई निन्द्राको बुढाले चाहिँ गाह्रो हुन्छ होला, बडीमा कन्ट्रोल हुँदैन होला होइन, तपाईँको अडियो फङ्सनिङ उसले काम गर्दैन होला, कन्सन्ट्रेसन गर्न सक्दैन, एटेन्सन दिन सक्दैन होला। सो त्यहाँ धेरै कुराहरू चाहिँ आउँछ।
2: रसुवामा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति मात्रै पुर्याएन, यसले हजारौं व्यक्तिलाई घरबारविहीन बनायो, कैयौंले आफन्त गुमाएका छन् भने लाखौं विस्थापित हुने निश्चित प्राय छ। तर विपदको यस्तो कठिन समयमा सबैभन्दा बढ़ी असर पर्ने समूहमा महिला र किशोरी पनि छन्। उद्धार, राहत र पुनर्स्थापनाको चर्चा भइरहँदा उनीहरूका विशिष्ट आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ। बाढ़ीपछि सुरक्षित आवासको अभाव, भीड़भाड़युक्त अस्थायी शिविर, पर्याप्त शौचालय तथा स्नान स्थलको कमीले महिला र किशोरीलाई असहज मात्रै होइन हिंसा तथा दुर्व्यवहारको जोखिम समेत पार्न सक्छ। त्यस्तै सुत्केरी महिलाको स्याहार पनि यस्तो समयमा चुनौतीपूर्ण नै छ। सुरक्षा निकाय, स्वास्थ्य कर्मी तथा सामाजिक संस्थाबीच समन्वय अझै बलियो हुन आवश्यक देखिन्छ। यति हुँदै गर्दा पनि होल्डिङ सेन्टरमा बस्ने सुत्केरीको हेरचाहमा विशेष ध्यान दिन आवश्यक छ। उनीहरूको खानपान, उनीहरूलाई आवश्यक पर्ने लत्ता कपड़ा, पौष्टिक आहार आदि। बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बस्ने एकजना सुत्केरी महिलासँग हामीले कुराकानी गरेका छौं।
3: मच्छको टोक्नु छैन माथि साथमा त गर्मी हुन्छ, म त सुत्नु घुम्नु नानी सुत्दिन रातैन त्यो
4: रातमाथि ठाउँ चाहिँ बनाइदिनु भएको रहेछ,
3: त्यो पनि त्यहाँ छाडो छु अनि मम्मीले त्यहाँ चिसो लाग्दैन भनेर राखिदिनु भयो त खासमा। अब तिन महिना त्यो भने त सुत्केरी नै हो नि,
4: तिन महिना छ महिना बसाइदिन्छ र सुत्केरी
3: नानीले दुखाउँदैसँग सुत्केरी भनिन्छ होइन। अहिले त अब
4: तिन महिना त सुत्केरी, अब छ महिनासम्म त सुत्केरी स्याहार नै गर्नुपर्ने हुन्छ, खानपानदेखि लिएर जुन

0: मिसन लगाउने यताउति गर्ने चलन छ नि त भन्नु त छैन के अगाडि पनि नानीलाई जन्तिस भयो जन्मिने बित्तिकै केही पनि गरेन आमाले बार्नुपर्छ अरे भन्यो गर्नै पाएन अनि त्यही भएर पनि अहिलेसम्म राम्रोसँग रिकभरै भएको छैन क्या त्यो पाकाहरू त नर्मल त नर्मल हो
1: तपाईँको त म्याट्रिक
0: अस्ति बाँध्नु भएको थियो त्यही
1: हो
0: रात नै हो अस्ति पर्सा बाँध्नु भएको थियो अब त्यही उनले एउटा जेले नै एउटा भनेको थियो अनि त्यो डरमा चाहिँ नानीलाई सुताउनु पाएन भनेर मागेको थियो
1: जसमा पनि आजदेखि जसमा
0: अस्तिदेखि सुताएको नानीलाई
1: जसमा
0: सुत्छ खानपान चाहिँ खानपान त त्यही हो सादा दाल भात अचार दुध त्यही नै हो
1: कसन कसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ
0: अझै नपुगे पनि त्यो सानो नानी त मेरो मात्रै होला है अङ्कल यहाँनिर छैन जस्तो लाग्छ हुन त हुनुहुन्छ अलिक भेट पनि
1: खानपान चाहिँ राम्रै छ तर जस्तोहरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि सुत्ने व्यवस्था गर्नु त्यस्तो
0: छैन मेरो नानीलाई त्यहाँनिर त्यो खाना बाँड्ने दिदीहरूलाई भनेको थिएँ अनि मेरो नानीलाई फेरि आउँछ नि मैले त बाहिर पनि फेरि अब यहाँ आएपछि चाहिँ दुधमा पनि दुध त अनि त्यो फर्मस चाहिँ भइदिनु भएको थियो त्यो दुध खानिरहेको छु मेरो दुध चाहिँ त्यो आएन पहिला त खेर जान्थ्यो नानीमा खाएर मैले त्यो मामाको छोरालाई हाल्नुहुन्थ्यो दुध थियो अनि नानीमा पनि मामा छोरालाई दिन्थ्यो खेर लान्थ्यो मेरो दुध अहिले त समय भएको छैन नानीलाई पुगेर होइन त्यो खाना नगएर
1: कति टाइम खानुहुन्छ
0: म त्यो बिहान खाना दिनुहुन्छ बेलुका खाना दिनुहुन्छ दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई अब मलाई त्यस्तो थाहा भएन तर नानीलाई दुधबाट जान्छ भन्छन् पेट दुख्छ भन्छन् नि त त्यो खानाहरू पनि त्यो अचार सचार खाना हुन्छ नि त्यो पनि खाइरहेको छ अब त्यही नआएर मरेर
1: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो साँझ कम्तीमा पनि चारपल्ट खानुपर्छ
0: अहिले
1: चाहिँ दुईपल्ट खाइरहनु भएको छ अनि बोकाएर पनि बिजनेस त
0: लाग्दैन
1: सात त कुरा भन्नु न अब एउटा त भन्नुहुन्छ नि तपाईँलाई तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त
0: हजुर
1: तपाईँलाई लागेको कुरा त तपाईँ
0: लाग्छ त्यो बिस्कुटहरू खान्छ
1: बिस्कुट छ जुनले अलिक हुन्छ नि त्यस्तो खानुहरू
0: त्यसै
1: छ यहाँ पनि अब भन्नुहुन्छ राम्रोसँग व्यवस्थापन गरिएको छ गरिएको छ भन्नुहुन्थ्यो एक कुरामा त सुत्केरी हुँदाखेरि छ तर याद त होला कि भन्नु पनि लाग्दाखेरि
0: अब त्यही हो सबैले खानु भएकै खाना खाइरहेको छु अब छुट्टी आएको छ कि छैन त्यो मलाई थाहा भएन त्यही हो सबैले दिएको खानाहरू खाइरहेको छु
1: तपाईँलाई चाहिँ के लाग्छ अहिलेको समय चाहिँ मलाई अलिक हुन्छ नि अब सुत्केरी अब घरमै पनि त सुत्केरीलाई विशेष खानपान हुन्छ सुत्केरीले खानु सुत्के हुन्छ सुत्कै पाक्छ बारिसामा नि
0: हजुर
1: अनि यहाँ त अब यत्रोजना चासोको मलाई पकाएर जे खाना त्यही खाएर भएको छ
0: मलाई चाहिँ यस्तो लाग्दैन भनौँ भने त जे त हुन्छ यस्तो त लागिहाल्छ नि होइन आफ्नो ज्यानलाई अनि फेरि चापाको नानीलाई दुधबाट जान्छ भन्छ सबैले है अनि नानीलाई पनि असर गर्छ कि जस्तो पिल्चा हुन्छ नहुने होइन अन्त अब दे हुन्छ जस्तो लाग्छ अनि फेरि एक मन्थ जस्तो लाग्छ होइन यत्रो जानलाई नौकरीलाई के छुट्टी गर्नु भन्ने जस्तो पनि लाग्छ क्या अनि के भन्ने जस्तो पनि लाग्छ छैन अहिलेसम्म
1: भन्नु भएको छैन मलाई भोक लाग्छ भोक लाग्यो भनेर त पाइन्छ होला नि
0: अब कसले तेरो भन्नु अप्ठ्यारो लाग्छ अनि कसले हजार भन्नु त बिहान बेलुका खानाहरू हुन्छ नि दिउँसो त्यो मम्मीहरूलाई दिएको बिस्कुट चाहिन्छ हुन्छ त्यो खान्छ
1: बिस्कुट चाहिन्छ
0: पहिला त म एक महिनासम्म चाहिँ धानलाई मुखै जानु पर्यो त्यो सादा खान्थेँ अनि फेरि म माइती पनि आएको थिइनँ अनि त्यो जस्तै खासै चाहिँ तिन चार टाइम चाहिँ खान्थेँ म जब माइती आएँ नि एक महिनापछि त्यसपछि मैले छ टाइम चाहिँ खान्थेँ क्या मलाई करलाई लाइ नै भन्नुहुन्छ करै करे पनि अब
1: अर्काचोटि अनि दुईचोटि लगाएर
0: कस्तो कराउनु हुन्छ खाएन भने पनि डराइ डराइ पनि खानुहुन्छ त रिचाएर हुन्छ कि झर्केर हुन्छ कि चियाएर हुन्छ
1: कति छिटो भोग लाग्छ भन्छ
0: एकचोटि खाएपछि नानीले दुध खायो भने त्यो भोग आउने कि नानीहरूले पनि एकचोटि दुध खाएर पिसाएर उसै भोग लाग्छ नि उनीहरूलाई त्यस्तै हुन्छ क्या हामीलाई पनि नानीले दुध खाएपछि चाहिँ राख्दै भोग लाग्छ
1: ज्यानहरू दुख्ने अब सुत्केर ज्यान ए
0: कस्तो दुख्छ त्यो भन्नु म त बेल्ट लाएर बस्छु खाएर बस्नै सक्दिनँ त्यसरी बेल्ट बाँधेर बसेर हामी कम्मर जस्तो कस्तो धेरै
1: ज्यादाएर टाउको बाँधेर राम्रो बस्छ नि त त्यसरी अन्त
0: छैन त्यस्तो
1: अब त्यस्तै विषम परिस्थितिमा त ठ्याक्कै घरको जस्तो त नहोला तर गर्नै पर्ने चिजहरू हुन्छ नि
0: गर्नै पनि हुन्छ अब यहाँ सबैजना म एउटा के त्यसरी
1: गर्नु सुतिन्छ सबैजना हुन्छ
0: तिनजना नानी सुझा छजना तिन सय नौजना नौ दस एघार बाह्र तेह्र चौधजना सुत्छ
1: चौधजना कति दुःख दिन्छ कि तिमीले नानी
0: नानीले दिन्छ नि रुन्छ उठ्छ
1: खाना पुग्दैन होला
0: खाना पुग्दैन खाना पुगेको दिन दुध पुगेको दिन त फेरि उठ्दैन त्यो भगवान् आउँछु नि जति हो अन्त दुध निधायो दुध नपुगेको दिन चाहिँ बस्नु पर्दैन त्यो सुत्नु भन्नै पर्दैन
1: अब तपाईँलाई चाहिँ हुन्छ के खालको व्यवस्था छ भाउको बेसी हुन्छ जस्तो लागिरहेको हुन्छ नि यस्तो खालको
0: डक्टरीले खाना दिने खानाहरू अब धेरैजना पनि होला नि त थोरैजनालाई त थोरै भए पनि पुग्छ नि त कहीँ नभए अनि अब त्यो पाँच पाँच टाइमै नसके पनि चिन्छ नि त दुई जस्तो लाग्छ अनि अब अरूले खाने तरकारीहरूमा त्यो गाडाहरू सबै हालेको हुन्छ नि त त्यस्तोले मनमा त्यो दुख्छ भन्छन् है अनि त्यस्तोहरू भन्दा पनि
1: स्वास्थ्यलाई असर नगर्ने खालको खाना पनि ढुक्कु ढुक्कु गर्दै खानुहुन्छ होला त्यसो भए त
0: अब के भन्नु त अब खानु पनि परेको छ नानीलाई गाह्रो होला भने पिर छ
2: विपद सबैका लागि समान भए पनि यसको असर सबैमा समान हुँदैन त्यसैले रसवानको बारीपछि राहत र पुननिर्माण गर्दा महिला तथा किशोरीको आवश्यकतालाई केन्द्रमा राख्नुपर्छ
3: यो सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ यसका लागि हाम्रो इमेल ठेगाना साझाखबर@gmail.com आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन यूट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबर
2: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा

0: सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
1: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
3: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
1: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
3: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
1: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
3: लामखुट्टेको टोकाईबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
3: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
6: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्दै बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
9: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
10: साहिनो समय सूचक, अहिले दिउँसोको 3 बज्यो, 8:03 PM।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। माथिल्लो तिर्सुले एक आयोजनाको सुरुभित्र थप 11 खबरबाट माथिल्लो तिर्सुले एक जलविद्युत आयोजनाको सुरुङभित्र आज शनिबार थप 11 जनाको शव भेटिएको दुखद खबर छ। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण माथिल्लो तिर्सुले एक जलविद्युत आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा आज थप 11 वटा शव फेला परेका हुन्। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले अडिट 3 टलेनको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा आज 11 वटा शव बाहिर निकालिएको आयोजनाले जानकारी दिएको छ। रसुवा बाढ़ीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि भएको छ। परिवारको सल्लाह र निर्णय अनुसार थामीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि भएको नेपाल थामी समाजले जनाएको छ। नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट 4 दिनको विदा लिएर रसुवा जानुभएको थियो। आफू एक कार्यक्रममा सहभागी हुन केरूङ जाने जानकारी उहाँले परिवारलाई गराउनु भएको थियो। उहाँ चीनतर्फ पुगे वा नपुगेको भने पुष्टि हुन सकेको छैन। बाढ़ी आउनुभन्दा अघिल्लो दिन भदौ 9 गते रसुवातर्फ लाग्नुभएका थामीसँग सोही दिन बेलुका परिवारको सम्पर्क भएको थियो। त्यसपछि उहाँसँग कुनै सम्पर्क नभएको परिवारले जनाएको छ। आज संविधान दिवस मनाउने क्रम जारी छ। 72 साल असोज 3 गते संविधान सभाबाट संघीयता सहितको नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। संविधान दिवसका अवसरमा आज टोणीखेलमा विशेष समारोह सम्पन्न भएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्ति सहभागी हुनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। यसै प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा आज आयोजना भएको कार्यक्रममा उहाँले शहीदका रगतले लेखिएको संविधान काम गरेर पूरा गर्ने बताउनु भएको हो। प्रधान सेनापति महारथी अशोक राज सिग्देल चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले स्वागत गर्नुभयो। चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनी रक्षा मन्त्री तथा उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नेपाली सेनाले प्रधान सेनापतिको चीन भ्रमणले नेपाल र चीनबीच रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय तथा सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ। नयाँ दिल्लीस्थित इण्डिया हेबिट्स एण्ड सेन्टरमा कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्रीद्वारा आयोजित व्यापार तथा लगानी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुवागले नेपालमा लगानीका लागि उपयुक्त समय भएको बताउनु भएको हो। कार्यक्रममा भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिको उपस्थित थियो। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधि गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ, काठमाडौँ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कांग्रेसको ओडा तहको अधिवेशन आजदेखि शुरू भएको छ। कांग्रेसको 15 महाधिवेशन प्रक्रिया अन्तर्गत ओडा अधिवेशन शुरू भएको हो। पार्टी सभापति गगन थापाले आफ्नो क्रियाशील सदस्यता रहेको ओडा नम्बर 30 अधिवेशनको उद्घाटन गर्दै सम्बोधन गर्नुभयो। साथै उहाँले आफ्नो मनोनयन दर्ता पनि गराउनु भएको छ। आज र भोलि देशभर हुने ओडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन पार्टीले आग्रह गरेको छ। यता नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर 6 रहेका ओडाहरूको अधिवेशन अन्यलमा छ। कांग्रेसले आज देशभर ओडा अधिवेशन शुरू गरेको छ। अधिवेशनको क्रियाशील सदस्यता नआएपछि अधिवेशन अन्यलमा परेको हो। सो क्षेत्र कांग्रेस नेता डाक्टर शेखर कोइराला र सहमहामन्त्री डीला संग्रौलाको गृह क्षेत्र हो। नेपालले भदौ महिनामा 5,09,24,00,000 रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बंगलादेशतर्फ कुल 56,56,06,443 युनिट विद्युत निर्यात भएको छ। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत व्यापार मार्फत विद्युत बिक्री गरेको जनाएको छ। द्विपक्षीय सम्झौता मार्फत 42,16,00,000 युनिट भन्दा बढ़ी विद्युत 3,64,00,00,000 रूपियाँ भन्दा बढ़ीमा बिक्री भएको छ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र वरपर रहने जंगली भाले हात्ती रोनाल्डो आज बिहान मृत भेटिएको छ। चितवनको मध्यवर्ती क्षेत्र 20 हजारी ताल नजिकै रहेको कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभएको छ। थापा मगरले हात्ती मृत फेला परेको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो। रोनाल्डो हात्ती 24 वर्ष अगाडि निकुञ्जमा देखा परेको थियो। रोनाल्डो 38 छावाको बाबु भएको निकुञ्जले जनाएको छ।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ्स गुड।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो, डिश हो खुशीको कनेक्सन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। दक्षिण सुडानले देशभरका 31 स्थानमा 631,529 जना शरणार्थीलाई आश्रय दिइरहेको संयुक्त राष्ट्रसंघ शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालयले जानकारी दिएको छ। कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार दक्षिण सुडानमा रहेका शरणार्थी मध्ये 657,479 जना दर्ता भएका शरणार्थी र 4,050 जना शरण खोज्ने व्यक्ति रहेका छन्। यता यमनमा हुती विद्रोही र साउदी नेतृत्वको गठबन्धन बीचको तनाव सर्किँदै गएको छ। हुती समूहका सैन्य प्रवक्ता यहा सारियाका अनुसार पछिल्लो 24 घण्टामा साउदी लड़ाकु विमानले दक्षिण पश्चिमी ताइज प्रान्तमा 26 पटक हवाई आक्रमण गरेका छन्। र खेलकुद। जापानी समय अनुसार आज बेलुका 6 बजेदेखि शुरू हुने विश्व एसियाली खेलकुद एसियाडको उद्घाटन समारोहमा नेपालको झण्डा बक्सिङका चन्द्र थापा मगर र कबड्डीकी मानव मती विष्टले बोक्दै हुनुहुन्छ। चन्द्रले 2082 मंगिरमा संयुक्त अरब इमिरेट्स युएमा आयोजित ओल्ड बक्सिङ च्याम्पियनशीपमा ऐतिहासिक काँस्य पदक जित्नु भएको थियो। मानव मती 19 हान्चाउ एसियाली खेलकुदमा नेपालले काँस्य जित्दाका मुख्य खेलाड़ी हुन्। यस एसियाको कल्पनाको नारा राखिएको यो क्षेत्रको सबैभन्दा ठूलो खेल महोत्सवमा 45 देशबाट 17,000 खेलकर्मीले सहभागिता जनाउँदैछन्। प्रतियोगितामा विभिन्न 41 खेलका 68 विधा र 460 इभेन्ट समावेश छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धार कार्य जारी। माथिल्लो तिर्सुली एक आयोजनाको सुरुङभित्र 11 जनाको शव फेला। आज संविधान दिवस। राष्ट्रपतिद्वारा सुशासन र समृद्धिको कामना। संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। भारतीय व्यवसायलाई अर्थमन्त्री वाग्लेको आह्वान। लगानीका लागि नेपालमा अहिले उपयुक्त समय रहेको जानकारी। नेपाली कांग्रेसको वडा तहको अधिवेशन आजदेखि शुरू। शेखर कोइरालाको क्षेत्रमा अन्योल। दक्षिण सुडानमा 661,000 भन्दा बढ़ी शरणार्थी। 75% महिला र बाल बालिका। यमनमा होथी विद्रोही र साउदी नेतृत्वको गठबन्धन बीचको तनाव सर्किँदै। र विश्व एसियाली खेलकुदमा नेपालको लक्ष्य 1 स्वर्णसहित कम्तीमा 10 पदक। उद्घाटन समारोहमा नेपालको झण्डा बक्सिङका चन्द्र थापा मगर र कबड्डीकी मानवती विष्टले बोक्दै। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: हेलो 89.8 मेगाहर्ट्ज।
1: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
2: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नीहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै
3: बच्ने उत्तम उपाय हो। लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाल लगाउने। अमल सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
4: सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 सनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9850524454, 9845520454, इमेल log.logic2@gmail.com।
5: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 9875082997,
7: 9855010997।
1: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
0: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्नु।

0: सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
4: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल बीसौं एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई
1: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पोहोरको तुलनामा 21.2% बढ़ी रेमिट्यान्स भित्रिएको देखिन्छ। विदेश जानेको संख्या बढ़ेसँगै रेमिट्यान्स पठाउनेको संख्या पनि बढ़ेको हो। रेमिट्यान्सकै भरमा अर्थतन्त्र चल्नुपर्ने अहिलेको अवस्थामा रेमिट्यान्स बढ़नु सुखद लागे पनि यसले युवाहरूको विदेश पलायनको बाध्यतालाई देखाउँछ। स्वदेशमै रोजगार सृजना गरी विदेशी क्रम घटाउन बनाइएका योजना प्रभावकारी हुने गरी सरकारले काम गर्नुपर्छ।
2: भोटिक रसुवा भोटिकोसी बाढ़ीपछि जारी खोज तथा उद्धारका क्रममा नेपाली सेनासहितको टोलीले आज फेला पारेका 11 सब हेलिकप्टर मार्फत नुवाकोटको त्रिशुली लगेको छ। माथिले त्रिशुली एक आयोजनाको सुरुङभित्र 11 सब फेला परेको र त्यस क्षेत्रमा थप खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधि सहितको टोलीले खोजी जारी राखेको छ भने त्रिशुली 3B क्षेत्रमा उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। लाङटाङ र चिलिमे चल विद्युत आयोजनामा पनि खोजी भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएमसँग बताउनुभयो।
3: रसुवा भोटेपछि बाढ़ीको कारण भएको जनधनको क्षतिको सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर रूपमा आफ्नो सिचुएसन रिपोर्ट मार्फत जानकारी गराउँदै आएको छ र अहिलेको पछिल्लो 4 बजीसम्मको विवरण हेर्दाखेरि अहिलेसम्म 14,410 जनाको चाहिँ सब फेला परेको छ। त्यो मध्ये जम्मा 110 जनाको शनाखत भई यो आफन्तवाडि सब चाहिँ बुझिसक्नु भएको छैन, बाँकीको चाहिँ पहिचान हुन बाँकी र बाँकी रहेको छ। त्यसै गरी अहिले पनि करिब करिब 5,000 भन्दा बढी मान्छेहरू चाहिँ सम्पर्क दिन हुनुहुन्छ। अहिले चाहिँ हामीले सम्पर्क विहीन व्यक्तिहरूको अन्तिम डेटालाई चाहिँ तयार गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय स्थानीय तहसँग समन्वय गरिराखेका छौँ र आगामी सोमबार हामीले चाहिँ 77 जिल्लाका डिओसी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला सुरक्षा समितिसँग भर्चुअली चाहिँ हामी बैठक पनि गर्दैछौँ।
2: नेपाली सेनाका अनुसार उद्धार गरिएका 4,195 मध्ये 3,912 स्वदेशी र 283 जना विदेशी नागरिक रहेका छन्। टिमुरेबाट नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व पश्चिमसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका मात्रै 8,700 भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। उनीहरूले खोज तथा उद्धार, सब व्यवस्थापन, राहत वितरण, सड़क तथा पुल सुचारू र आपतकालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेका रहेको नेपाली सेनाले जनाएको छ। आज संविधान दिवसको अवसरमा काठमाडौँमा लगायतका देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरिएको छ। शीतल निवासमा आज भएको एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनको आभास दिलाउन सरकार जनताको सेवक हुनुपर्ने बताउनुभयो।
4: यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो। यसको महत्व सरकार र नागरिकको सेवक बन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराय अनुभूत गर्नु पर्दैन। यसका लागि हामीले देशको मूल कानून संविधानप्रति उच्च आदरका साथ त्यसले निधिबद्ध गरेका बाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
2: काठमाडौँको सैनिक मञ्चमा आज भएको विशेष समारोहमा प्रधानमन्त्री बालिन्द्र शाह बालिनले संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
5: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनुगत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्ने प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। संघ प्रदेश र स्थानीय तहबीच सहकारिता सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ।
2: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको नाममा अब नेपालमा कुनै पनि दण्ड हुन नहुने बताउनु भएको छ। काठमाडौँ 30 रहेको कांग्रेस वडा कार्यालय पुग्नुभएका सभापति थापाले संविधानलाई समय अनुकूल संशोधन गर्न सकिने बताउनुभयो। आजै एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भन्नुभयो,
6: विगत जसलाई हामीले सधैँ सम्झाउनुपर्नेछ त्यसलाई जोगाउनेछौ, हाम्रो ती कोर भ्यालुजहरूलाई तपाईँलाई जोगाएर लिएर जानेछौ। तर सँगसँगै समयको माग अनुसार कतिपय बदल्नुपर्ने कुराहरू छ, नयाँ पुस्ताले नयाँ आकांक्षाहरू राखेको छ, समाजमा एउटा छटपटी छ, तीव्र विकासको चाहना छ, ती चाहनाहरूलाई पूरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने यो क्षमता राख्ने नेपाली कंग्रेस बनाएर हामी अधिवेशन लिएर आउनेछौँ। यो अधिवेशनका क्रममा वडा वडामा हजारौं हजार नयाँ पुस्ताका साथीहरू नयाँ जिम्मेवारी लिएर आउँदै हुनुहुन्छ। सबै जात जाति भाषा धर्म सबै समुदायका साथीहरू त सहभागी हुनुहुन्छ नि, महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, जनजाति हुनुहुन्छ, नौजवानहरूले पनि यो पटक नयाँ जिम्मेवारी प्राप्त गर्नुहुन्छ।
2: कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजबाट शुरू भएको छ। असोज 16 गते काठमाण्डुमा केन्द्रीय महाधिवेशन गर्ने गरी आजबाट ओडा अधिवेशनको शुरू गरिएको हो। पूर्व सभापति शेरबहादुर देवा समूहको असन्तुष्टिका बीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा संविधानको मर्म र भावना अनुसार देश अघि बढ़न नसकेको बताउनुभयो। आफ्नो पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने उहाँको भनाइ छ। नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हट्नु भएको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरिएको हो। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 संशोधन स्वीकृत गरेपछि अब यो राजपत्रमा प्रकाशित हुनेछ र कार्यान्वयनमा जाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले सीआईएमसँग बताउनुभयो।
7: संशोधन गरेका छौँ, त्यो नियमावली संशोधनमा हामीले चाहिँ मूलभूत रूपमा के भनेका छौँ भने तपाईँको नागरिकताको प्रतिलिपि तपाईँलाई आवश्यक पर्यो भने त्यो बेलामा सम्भव भएछन् यहाँको नागरिकताको चाहिँ कुनै फोटोकपी छ भने त्यो लिएर आउनुहोला र सँगसँगै राष्ट्रिय परिचय पत्र पनि लिएर आउनुहोला भनेको छु। किनभने राष्ट्रिय परिचय पत्रमा हामीले अहिले हाम्रो प्रणालीहरूमा भएको मध्ये चाहिँ बायोमेट्रिक चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्दा लिन्छौँ। भोलिको दिनमा त्यसको दुरुपयोग नहोस् कि कुनै व्यक्तिले एउटा नागरिकताको फोटोकपी लिएर आउँदैमा उसले चाहिँ मेरो नागरिकताको प्रतिलिपि दिनुहोस् भन्ने अवस्था भयो भने यसबाट दुरुपयोग हुन सक्ने सम्भावना अत्याधिक रहन्छ। त्यसैले सम्बन्धित व्यक्तिले नै यो नागरिकताको चाहिँ प्रतिलिपि प्राप्त होस् भन्ने हिसाबबाट हामीले जुनसुकै व्यक्तिको पनि उहाँ आउनुहुन्छ र उहाँको चाहिँ नागरिकता हरायो जलेको नष्ट भएको जस्तो अवस्था छ भने उहाँले चाहिँ सम्बन्धित जिल्लाको जुनसुकै आफूलाई सहज भएको जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारीकोमा उहाँले निवेदन दिन सक्नुहुन्छ। उहाँले दिएको निवेदनको आधारमा उहाँको चाहिँ त्यहाँ एनआईडीमा उहाँले जुन बायोमेट्रिक दिनुभएको छ त्यो बायोमेट्रिक हामीले भेरिफिकेसन गर्छौँ। त्यो भेरिफिकेसनको आधारमा उहाँ नै सम्बन्धित व्यक्ति हो भने अहिले चाहिँ गृह मन्त्रालयकोमा एउटा नागरिकता सूचना व्यवस्थापन प्रणाली सीसीआईएमएस भनेर कार्यान्वयनमा छ। त्यो सीसीआईएमएसमा भएको विवरण चाहिँ म्याच भयो र उहाँको त्यो राष्ट्रिय परिचय पत्रमा उहाँले उपलब्ध गराएको त्यो बायोमेट्रिक भेरिफिकेसन चाहिँ म्याच भयो भने चाहिँ हामीले जुनसुकै जिल्लाबाट पनि उहाँलाई चाहिँ नागरिकताको प्रतिलिपि प्रदान गर्ने व्यवस्था चाहिँ कार्यान्वयनमा ल्याउँदैछौँ। अब
2: साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रम गरी टोलीको विदाई गरिएको हो। नेपाल टोलीलाई राखेप सदस्य सचिव रामचरित र मेहता क्यानका सचिव पारस खड्का लगायतले विदाई गर्नुभएको हो। यस्तै नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रेन्ज बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर वोल्टर्स वर्ड्स आमान्य सामान्य हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्।
0: बाढ़ी प्रभावित क्षेत्र में डेंगू को जोखिम र अपनाउनु पर्ने सावधानी।
8: जुन बाढ़ी ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाडोहरूमा पानीहरू यसले पनि लामो समय देखिसक्यो भने त्यो हेर्नु एकदमै जरूरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरूरी छ।
0: बाढ़ी प्रभावितले विभिन्न 15 स्थानीय तहमा निवेदन दिन सक्ने सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनु। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
2: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकुराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको छ। उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको पनि बताउनुभयो। नयाँ दिल्ली स्थित इण्डिया हेबिट्याट सेन्टरमा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन, उत्पादन र डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभयो। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनासु क्षेत्रका स्थानीय वासिन्दाले आमरण अनशन शुरू गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका एक, सामा गाउँका दावा नोरबुलामा सहित 11 युवाले मनासु आधार शिविरमा 8 मुद्दे माग राख्दै आमरण अनशन थालेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। चितवनका सामुदायिक रेडियोहरूको अनुसार राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। भनुसाको सिरेश्वर नाथ गाउँ नगरपालिका एक, साबिक रमदैया भवाडी गाविस वडा नम्बर 2, 3, 4, 6, 7 र 8 का 388 परिवारले नाप जाँच सम्पन्न भएको करिब 9 वर्षपछि जग्गाधनी लालपूर्जा पाएका छन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको भनुसाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
2: सरकारले भोटेकोसी रसुवा बाढ़ीबाट प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान रकमका लागि वडा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ। रसुवा, नुवाकोट, धादिङ, तनहु र गोर्खा जिल्लाका 15 स्थानीय तहमा पूर्ण वा आंशिक क्षति भई बसोबास गर्न नमिल्ने निजी आवास प्रभावित परिवारले निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
9: सम्बन्धित पालिकाले नै त्यो प्रोसेसमा अझ डिटेल लागि चाहिँ त्यही पालिकाले नै अब त्यहाँको घोषणा गर्ने विषयहरू पनि छन् होइन, मैले अन्य त्वरो सुविधा लिएको छैन, आफू यो लिन चाहेको हो भन्ने लगायतका विषयहरू त्यहाँ जुन फर्माटै छ हाम्रो यहाँहरूले त्यो सूचित भएको प्रक्रियामा हेर्नुभयो भने देख्नुहुन्छ त्यहाँ चाहिँ अनुसूचिताहरू र नमुना पनि दिइराखेको छ। त्यही नमुना गर्नुको फर्म भरेर चाहिँ त्यसो गर्नुपर्ने। बैङ्क खातालाई अनिवार्य गरेको छैन, भएसम्म चाहिँ लाभदायीको बैङ्क खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैङ्क खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
2: तपाईँले वडा कार्यालयमा गएर आफ्नो क्षति भएको विवरण र परिवारको अवस्था खुलाएको निवेदन अनि नागरिकता वा राष्ट्रिय परिचय पत्रको फोटोकपी दिनुपर्छ अनि घरमुली जान नसक्ने अवस्थामा मंजूरी नामा सहितको निवेदन दिनुपर्छ। भुटेकोशी बाढ़ीपछि बन्द रहेको रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय खुलेको छ। विद्यालयले पढ़ाईसँगै विभिन्न खेलकुद, नाच्ने, गाउने लगायतका क्रियाकलाप गरेर बालबालिकालाई बाढ़ी अघिकै अवस्थामा फर्काउन प्रयास गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक माधव लामिछाने,
10: अहिले चाहिँ हामीले जति विद्यार्थीहरू चाहिँ अभाइलेबल हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सामान्य इंगेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरेर छौ। अब विद्यालयबाट पूर्ण रूपमा होल्डिङ सेन्टर हटिसकेको पनि छैन, उहाँहरूको मनमा डर साथी छैन कि अब परिवारको फ्यामिलीहरूको अवस्था कस्तो छ ती बुझ्ने, ती अनुसार चाहिँ अब नातिनालाई भन्ने विद्यालय सञ्चालन हुन्छ। पहिला जस्तै हाम्रा चाहिँ नियमित क्रियाकलापहरू सञ्चालन हुन्छन्, हामी नियमित रुटिनमा जान्छौँ, अब रमाउन थालेका छन्। अलिअलि हामी खेलकुदका गतिविधिहरूमा इङ्गेज गराउने ओर्ने अलिअलि सङ्गीतहरू नाचहरू गराउने यो उहाँहरूको त्यो मेन्टल ट्रमा बिर्साउने त्यो विपदलाई बिर्साउने प्रयास गरिरहेका छन्।
2: बाढीपछि तपाईँको गाउँठाउँको विद्यालय चाहिँ खुल्यो कि खुले छैन अनि खुलाउने प्रयास कसरी भइरहेको छ हामीलाई पनि भन्नुहोस् है। हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। तपाई बसिरहनु भएको आश्रय स्थल वरपर कतिको सफा छ अनि आफू बसेको वरपर पानी जम्ने खाल्टो पो छ कि? यो बेला लामखुट्टेको टोकाईबाट डेंगी सर्न सक्ने चिकित्सकहरूले बताएका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन,
11: डेंगीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाईबाट बस्नुपर्छ भन्ने हो। कपडा पुरै शरीर ढाक्ने खालको हुनु पर्यो, बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्ने जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ। किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे चाहिन्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्डाखुट्टीमा पानी जमेको हुनै पर्छ।
2: डेङ्गीबाट बस्न झुलभित्र सुत्न, शरीर ढाक्ने कपड़ा लगाउन र पानी जम्ने खाल्डो छ भने पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि स्थानीय सरकारको सक्रियताको आवश्यकता,
12: बेटा बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर मलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
0: पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
14: रामिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
13: ओहो, तिमी त घरको खाने भएछौ नि।
15: के को सरसल्लाह हो दुईजनाको?
14: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण

0: तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पोषण क्याप्सुल। पोषण सुधारका लागि चालिएका कदम र देखिएको प्रभाव। स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन्। अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका विविध कार्यक्रम गरेका छन्। स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती सुत्केरी महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि विशेष कार्यक्रमहरू गरिरहेको छ। सुदूरपश्चिमका स्थानीय तहमा सञ्चालन हुने पोषण कार्यक्रमको मुख्य आधार पनि बहुक्षेत्रीय पोषण योजना नै रहेको छ। यसमा स्वास्थ्य मात्र होइन कृषि, पशुपक्षी, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका क्षेत्रलाई पनि जोड़िएको छ। कैलालीको टीकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग हामीले कुराकानी गरेका छौं।
4: अब टीकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी कहाँ किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने हो भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिलाभन्दा बढ़ेको छ। लगायत किशोरीहरूको जुन रक्तअल्पता लगायतको समस्या पनि छ। त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आयरन चाहिँ के खुवाउने, आयरन फोली कसरी खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ एवेरनेस गर्ने लगायतको जाँचहरू गर्ने त्यो कार्यक्रमहरू भइरहेको छ। जस उहाँहरूको अवस्था त्यति राम्रो छैन, जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र गर्भवती महिलामा रक्तअल्पताको समस्या छ एउटा। अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो जंक फूडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ। अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ, तैपनि अब हाम्रो के छ अहिलेको समाज अहिलेका अब हाम्रा नानी बाबुहरू बहिनीहरू उहाँको खानपिनमा समस्या छ। उहाँहरूको हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेका छैन। जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउचाउ चाउमिन त्यता त्यो छ, त्यसले गर्दा उहाँहरू त्यो आहार खायो भने उहाँहरूको चाहिँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भने उहाँहरूले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ।
3: पोषण सुधार कार्यक्रम सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन, जनचेतना पनि उत्तिकै वृद्धि गर्नुपर्दछ। पर्वत जिल्लामा महिलाहरूलाई जनचेतना विकास गर्ने कार्यहरूलाई तीव्रता दिएको छ। त्यहाँ रहेका केही महिलाहरूको अनुभव सहित स्तनपानको महत्व र बाल पोषणको कुरा सुनौ।
5: नमस्ते, मेरो नाम रिया पौडे, म कुष्मा खोपा चौपारी वार्ड नम्बर 9 हो। म हाल अहिले म 17 महिनाको सुत्केरी आमा हो। मेरो ट्विन्स जुन 23 वर्ष छ, बिहा गरेको 10 वर्षमा 10 वर्षपछि भएको यो जुङ्गे बच्चा हो मेरो। अब त्यो खुसी त के भन्नु, त्यो त व्यक्त गरेर साध्य नै छैन। अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ। हाल मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले 6 महिना चाहिँ मेरै दुधले मैले खायो। त्यसपछि अब 2 बच्चा भएपछि त 2 बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर मलाई लिटो सेलेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
3: बाढ़ी प्रभावित क्षेत्रमा पनि स्थानीय सरकारको प्राथमिकता पोषणमा पर्न सकेको छैन। विभिन्न अधिकार कर्मीहरूले बाल पोषणलाई सुधार दिनको लागि अनुरोध गरिरहेका छन्। राहत वितरण गर्नेले पनि पोसिलो खानेकुरालाई प्राथमिकता दिनुपर्ने उनीहरूको जोड छ। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिगपका अध्यक्ष तिलोत्तम पौडेल,
6: घाँसपास कपास महत्वपूर्ण हो, त्यसभित्र पनि घाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जंक फूडहरू लगाएर जान भएन। जाने मान्छेले पनि दिने मान्छेले पनि जंक फूडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। त्यस कारणले गर्दाखेरि बालबालिकालाई बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौन तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त राख्ने काम केही भएको छ।

0: सुरु सुरुकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ भाव लिएर थियो, अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राजवाणी नाममा चाहिँ यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन, हिजो एउटा तत्कै आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा
1: सरकार र अरूको मात्र मुख ताक्ने होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका खानेकुराहरूलाई प्रयोग गर्नुपर्दछ। स्थानीय सरकारले पनि पोषण सुधारका लागि आफ्ना योजना तथा कार्यक्रमहरू सम्बन्धित निकायमा प्रस्तुत गर्ने र त्यसको लागि पैरवी गर्ने काम गर्न सक्नुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ। भोटेकोशी बाढ़ी पछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङमा केन्द्रित गरिएको छ। माथिल्लो त्रिशुली एज आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइएको छ। बाढ़ी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिने बारेमा छलफल भइरहेको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। संविधान दिवसका अवसरमा देशैभरि आज विभिन्न औपचारिक कार्यक्रम भए। सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनु भयो भने सरकार नागरिकको सेवक हुनुपर्ने राष्ट्रपति पौडेलले टिप्पणी गर्नुभयो। अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने भएको छ। नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 घर परिवारले लालपुर जा पाएका छन्। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा विद्यालयहरू खुल्न थालेका छन् र तेस्रो संस्करणको एमपीएलको खेल तालिका आज सार्वजनिक भयो। लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल हुनेछ। 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको आज एउटा कार्यक्रमका बीच विदाई गरिएको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई नीलप्रकाश।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा.
4: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्.
5: शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
3: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
4: औलोका लक्षणहरू, मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
5: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
4: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 चनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9850524454, 9855204454, इमेल log.logic2@gmail.com।
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोलुसन।
9: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन हुन्ने?
10: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
10: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
10: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 9850582997, 9850102997।
3: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गाँतको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु,
4: बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
5: यो रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बङ्गुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
11: आमा, एक गिलास दही खाऊँ न, सारे गर्मी हो।
2: आमा, मलाई दूध है।
11: होइन आमा, हाम्रो दूध दही किन यति मिठो हुन्छ?
12: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
11: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
12: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
13: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
14: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
13: कलेजका विशेषताहरू:
14: पर्याप्त सुविधा सहित आफ्नै भवन,
13: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
14: पर्याप्त छात्रवृत्ति व्यवस्था,
13: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
14: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 स्थित वन। सम्पर्क नम्बर 056-493-495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
15: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
14: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60-359 र 98550-67-359।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550607359।

0: पाठ्यक्रममा एआई र जलवायु परिवर्तनका विषय राख्न सुझाव र उपहार चिट्ठाको लाभमा दिन प्रतिदिन फस्दै सामाजिक सञ्जाल प्रयोगकर्ता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा छात्राको संख्या बढ़ी शीर्षकको शुभ समाचार।
1: हिमाली जिल्ला मुगुमा कुनै समय छोरालाई मात्र विद्यालय पठाउने र छोरीलाई घरायसिकामा सीमित राख्ने परम्परा थियो। पछिल्लो समय अभिभावकको सोचमा आएको परिवर्तनसँगै छोरीको शिक्षामा पहुँच बढ़दै गएको छ। जिल्लाका कतिपय विद्यालयमा छात्राको संख्या छात्रभन्दा बढ़ी हुन थालेको छ। जिल्ला सदरमुकाम गमगढ़ी स्थित महाकाली नमूना माध्यमिक विद्यालयका प्रधान अध्यापक खड्क बहादुर रोकाएका अनुसार एक दशक अघिको तुलनामा पछिल्ला एक दुई वर्ष यता छात्राको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। उहाँले कक्षा छदेखि बाह्रसम्म अध्ययनरत छात्राको संख्या 1001 जना छ भने छात्राको संख्या 850 रहेको जानकारी दिनुभयो। करिब दुई दशक अघिसम्म मुगुका ग्रामीण बस्तीमा छोरालाई पढ़ाएर जागिरमा लगाउने र छोरीलाई घरायसी काम सिकाउने चलन थियो। परिवारले छोराछोरी मध्ये एकजनालाई मात्र विद्यालय पठाउनुपर्ने अवस्थामा छोरालाई प्राथमिकता दिने गरिएको थियो। अहिले शिक्षाको महत्वबारे अभिभावकमा चेतना बढ़ेसँगै छोरीलाई पनि विद्यालय पठाउने क्रम बढ़ेको हो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेपछि बाढ़ीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढ़ीपछि पीड़ितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 वटा आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 जना आश्रित थिए, तर एकै दिनमा 221 जना घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। भदौ 31 गतेसम्म आश्रित केन्द्रमा 1185 जना रहेका थिए। जिल्ला प्रशासन कार्यालय नुवाकोटले भनेको छ, शुरूआतमा 26 वटा आश्रित केन्द्र संचालनमा ल्याइएकोमा हाल घटाएर 13 वटामा सीमित गराइएको छ। हाल बसोबास गरिरहेका 611 जना मध्ये 302 जना महिला छन्। नुवाकोटका आश्रित केन्द्रहरूमा नुवाकोट र रसुवाका बाढ़ी पीड़ितहरूले आश्रय लिइरहेका थिए। हाल सबैभन्दा बढ़ी बट्टार कबड हलमा 167 जना र सबैभन्दा कम महादेव क्याम्पस रातमाटेमा 8 जना आश्रित छन्। त्यसै गरी सुलक्षडा माभीमा 94 जना, चण्डिया धार्मिक विद्यालय मैरीटारमा 82 जना र विदुर सात तुपचेकको केन्द्रमा 70 जना बसोबास गरिरहेका छन्। आश्रित केन्द्र खाली हुँदै जानुमा कतिपय बाढ़ी प्रभावितहरू शहरी क्षेत्र तथा काठमाडौँ लगायतका स्थानमा कोठा भाडामा लिएर सरेको, कतिपय स्थानमा विद्यालय पुनः सञ्चालन हुनु परेको र कतिपय प्रभावितहरू आफन्त नातेदार तथा छर छिमेकीमा सरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। राहत तथा उद्धारको काम सम्पन्न भएसँगै सरकारले अब यातायात सञ्चालन र पुनर्मार्ग निर्माण तथा पुनर्स्थापनाको कार्य अघि बढ़ाएको छ। विदुर स्थित क्रियापुत्री भवनमा कायम गरिएको आश्रित केन्द्र पूर्ण रूपमा खाली भएको छ। त्यहाँ नुवाकोटको बेत्रावती स्थित 7 विषय र रसुवाको खाल्टीका 37 घर परिवार बसिरहेकोमा उनीहरू अन्यन्त्र सरेको स्वयंसेवक रमेश श्रेष्ठले बताएका छन्। उनीहरूको पिपलटारमा 3 रोपनी जग्गा भेटाएपछि 2 वर्षका लागि उतै सरेका हुन्। त्यस्तै नयाँ स्थानमा सहयोगी संस्थाले उपलब्ध गराएको टेन्ट तथा त्रिपाल समेत टाकिएका छन्। बाढ़ी पीड़ित कोपिला लामा तामाङ सामूहिक निर्णयमा सरेको बताउँछिन्, भन्छिन् एकै ठाउँमा सागुरिएर

0: का गर्मीमा समस्या भयो, जग्गा पनि फेला परेपछि सामूहिक निर्णय गरेर सरेका हुन्। अर्का पीड़ित कान्छीमाया तामाङ भन्छन्, एकै ठाउँमा धेरै जना बस्दा रोग व्याधिको पनि डर भयो, अरूले जग्गा फेला पारेर टेन्टमा बस्ने निर्णय गरेपछि मैले पनि सहमति जनाएकी हुँ। विदुर नगरपालिका पाँच पिपलटार लगी बगैंचा स्थित चन्द्र ज्योति माविमा बसेका देवीघाटका 40 घर परिवार पनि नजिकैको चौर टेन्ट हालेर सरेका छन्। कतिपय भने माथि पिपलटार फाट माझीटार बट्टार तथा काठमाण्डुमा कोठा लिएर सरेको विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरूले बताएका छन्। विद्यालय नजिकैको चौरमा हाल 25 टेन्ट हालिएको छ। देवीघाटका बाढ़ी पीड़ित नवीन चित्रकार भने बाढ़ीले क्षति पुर्याएको घर सफा गर्न तल्लीन छन्। अहिले आफन्तको घरमा बसेको छु, घर सरसफाई गरेर पनि फेरि बस्न योग्य बनाउन सकिन्छ कि भनेर लागेको छु, उनले भनेका छन्। एकै दिन 200 विस्थापितले छाड़े सरकारी होल्डिङ सेन्टर शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
1: विद्यालयमा होल्डिङ सेन्टर, ट्रमामा विद्यार्थी शीर्षकमा खबर छ। भोटेकोशीमा आएको बाढ़ीले विद्यालयका भौतिक संरचना ध्वस्त बनाएपछि बाल बालिकाको नियमित पठन पाठन मात्र प्रभावित भएको छैन, उनीहरूको सिकाई निरन्तरता, मानसिक अवस्था र सामाजिक व्यवहारमा समेत असर देखिन थालेको छ। विद्यालयबाट विस्थापित भएर अस्थायी आश्रय स्थलमा बस्न बाध्य बाल बालिका पढ़ाई खेलकूद र मनोरञ्जनबाट टाढ़िँदै जाँदा उनीहरूको शैक्षिक तथा मनोसामाजिक विकासमा चुनौती थपिएको राष्ट्रिय बाल अधिकार परिषदले गरेको रसुवा बाढ़ी प्रभावित बाल बालिकाको अवस्था तथा आवश्यकता सम्बन्धी द्रुत लेखाजोखा प्रतिवेदन 2083 जनाएको छ। प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटमा बाढ़ीले विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि बाल बालिकाको नियमित सिकाई प्रक्रिया प्रभावित भएको पाइएको छ। बाढ़ीबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि कतिपय विद्यालयमा तत्काल पठन पाठन सञ्चालन गर्न सकिने अवस्था छैन, प्रतिवेदनमा भनिएको छ। धादिङको गल्छी गाउँपालिका 6 बैरेनी स्थित बागेश्वरी माध्यमिक विद्यालय बाढ़ीबाट पूर्ण रूपमा प्रभावित भएको छ। विद्यालयमा करिब 75 जना विद्यार्थी अध्ययनरत रहेको र विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ। त्यस्तै बाढ़ीले नजिकैका राइजिङ मिलेनियम तथा अन्य विद्यालयमा समेत क्षति पुगेको छ। बाढ़ीका कारण विद्यालयका कक्षा कोठामा बालुवा र हिलो माटो थुप्रिएको छ। दिनभर अस्थायी आश्रय स्थलमा बस्नुपर्ने र खेलकूद मनोरञ्जन तथा सिकाईको गतिविधि सीमित हुँदा बाल बालिकामा निराशा, तनाव टोलाउने तथा व्यवहारमा परिवर्तन देखिन थालेको अध्ययनले देखाएको छ। यता शिक्षा तथा खेलकूद मन्त्रालयका उपसचिव शंकर अधिकारीले बाढ़ी प्रभावित क्षेत्रका विद्यालय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरेर पठन पाठन सुचारू गरेको बताउनु भएको छ। विद्यालयमा होल्डिङ सेन्टर, ट्रमामा विद्यार्थी शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
0: पार्टीभित्र चरम विवादबीच नेपाली कांग्रेसको आसन्न 15 महाधिवेशन प्रक्रिया शुरू भएको छ। यही असोज 16 काठमाण्डुमा केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबारबाट ओडा अधिवेशनको प्रक्रिया शुरू गरेको हो। निवर्तमान सभापति शेरबहादुर देवलसम्मको असन्तुष्टिबीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको छ। शनिबारदेखि शुरू भएको महाधिवेशन प्रक्रियामा देउवा पक्षका नेताहरू सहभागी छैनन्। देउवा समूहले यही असोज 15 महाधिवेशनको शुरूआत गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। सभापति गगन कुमार थापाले आफ्नो क्रियाशील सदस्यता राखेको वडा नम्बर 30 अधिवेशनको उद्घाटन गर्नुभएको छ। साथै उहाँले आफ्नो मनोनयन दर्ता पनि गराउनु भएको छ। गत पुष मशान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिएका छन्। पार्टीको अधिवेशनमा वडा क्षेत्रभित्रका क्रियाशील सदस्यता वडा अधिवेशनका सदस्य हुने उल्लेख छ। जारी वडा अधिवेशनले वडा सभापति, एक महिला सहित 2 उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ। कांग्रेसको विधान अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्य समितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउँछन्। गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा 2 महिला, 1 दलित र 30 वर्ष मुनिका, 1 युवा सहित 7 जना वडा सदस्यमा निर्वाचित हुनेछन्। कांग्रेस विधानमा नगर उपमहानगरपालिका वडा अधिवेशनले भने 2 महिला, 1 दलित र 30 वर्ष मुनिका 2 युवा सहित 8 जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ। गाउँ, नगर, उपमहानगर, महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन्। क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन हुन्छन्। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा 3 जना महिला, 1 श्रमिक वा पेशागत क्षेत्र सहित 9 जना क्षेत्रीय प्रतिनिधिहरू चयन गर्ने गर्दछ। त्यस्तै 30 वर्ष उमेर नपुगेका 1 महिला सहित 3 युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि वडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ। बाढ़ीबाट प्रभावित जिल्लाहरूमा पनि वडा अधिवेशन भएको छ। देउवालाई महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथि बनाउने प्रयास भइरहेको समेत सभापति थापाले बताएका छन्। संविधान संशोधनको साहस र स्पष्टता ल्याउने दावी गरिएको छ भने सहमहामन्त्री राणाका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट पार्टी बलियो बनाउने जनाइएको छ। त्यस्तै देउवाको गृह जिल्लामा वडा अधिवेशन आज उपशीर्षकमा यसैसँग खबर छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि आजै वडा अधिवेशन हुँदैछ। जिल्ला कार्य समितिले आज बिहान 9 बजेबाट जिल्लामा वडा अधिवेशनहरू शुरू हुने जनाइएको छ। यसैबीच कांग्रेस डडेलधुराका पूर्व सभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गरेर पूर्व सभापति मल्लले वर्तमान अवस्थामा कांग्रेस विभाजन उन्मुख हुनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै पार्टी एकता कायम गर्न अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न समेत आग्रह गरेका हुन्। अघि बढ़्यो कांग्रेस महाधिवेशन, देउवा समूह बाहिर शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: खुल्ला प्रतिस्पर्धाको दावी, एनजीओ पृष्ठभूमि हावी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सरकारले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत छनौट गर्ने घोषणा गर्दै 13 मुलुकका लागि आवेदन आह्वान गर्दा 4400 भन्दा बढ़ी आवेदन परे। दोहोरिएका र अपूर्ण आवेदन हटाएपछि करिब 2700 उम्मेद्वार छनौट गरिएको विवरण परराष्ट्र मन्त्रालयले दिएको थियो। खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनौट गर्ने सरकारको निर्णयले राजदूत नियुक्ति प्रक्रियामा नयाँ अभ्यास शुरू हुने अपेक्षा गरिएको थियो। तर मन्त्री परिषदको शुक्रबार बसेको बैठकले संसदीय सुनवाईका लागि प्रस्ताव गरेका 13 राजदूतको पृष्ठभूमि भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा काम गरेको देखिन्छ। परराष्ट्र मन्त्रालयले आवेदन आह्वान गर्दा आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, राजनीति, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित क्षेत्रमा योग्यता तथा अनुभव मागेको थियो। सरकारी, कूटनीतिक, निजी, गैर सरकारी वा सार्वजनिक संस्थामा नेतृत्वदायी अनुभवलाई पनि योग्यताका रूपमा समेटिएको थियो। तर विदेशी सहायता प्राप्त गैर सरकारी संस्थामा हाल कार्यरत व्यक्ति भने आवेदनका लागि अयोग्य हुने व्यवस्था गरिएको थियो।
0: संयुक्त राष्ट्र संघ युएनको 81 औं महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल आज न्यूयोर्क प्रस्थान गर्दैछन्। महासभाको उच्च स्तरीय सत्रमा सहभागिता जनाउन परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भने यही असोज 6 गते मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत आयोजना हुने विभिन्न उच्च स्तरीय बैठक, मन्त्री स्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनेछन्। न्यूयोर्क बसाईका क्रममा उनले विभिन्न मुलुकका समकक्षी तथा अन्तर्राष्ट्रिय समुदायबाट विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। नेपालले यसपटक महासभालाई आफ्नो परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा बहुपक्षीय चासोका विषयलाई अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शाहले 8 असोज अर्थात सेप्टेम्बर 24 संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् भने यसपटक संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। महासभामा नेपालको प्राथमिकता उठाइनेछ भने महासचिव गुटरेससँग भेटवार्ता, द्विपक्षीय भेटवार्तामा जोड़, मन्त्री स्तरीय कार्यक्रम र साइड इभेन्टमा सहभागिता लगायतका कार्यतालिका छन्। परराष्ट्र मन्त्री खनाल आज न्यूयोर्क जाँदै शीर्षकमा नारी टाइम्समा यो खबर छ।
1: पाठ्यक्रम परिमार्जनमा सुझाव एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विद्यालय शिक्षाको अब बन्ने पाठ्यक्रममा विश्वको बदलिँदो परिवेश र नेपालको